समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। त्यस्तै कडाली, सुदूरपश्चिम र गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाड़ीमा काम गर्ने क्रम बढ़ने भएकाले स्क्रब टाइफस पनि बढ़ेको बताइएको छ। स्क्रब टाइफसको जोखिम बढ़दो शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

दशैंमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भोटेकोशी बाढ़ी आएको एक महिना बित्दा पनि रसुवा डुवाकोट धादिङका प्रभावितको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बड़ा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाड़पर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाड़पर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियलतालाई तिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर 4 पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगाना नै बदलिँदा भन्दा धेरैलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढ़ीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनु पूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थान मध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधिक गर्नुपर्ने महासंघको सुझाव छ।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबार विभिन्न शहरमा प्रदर्शन भएको छ मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन् बीबीसी हिन्दीका अनुसार दिल्ली मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन आम आदमी पार्टी सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए
7: अब खेल र खेलाड़ीका प्रसंग कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वान्दोको टोली आजका पत्र पत्रिकामा खबर छन्
6: अब विचार तथा विश्लेषण उठ्ने आशामा त्रिशुले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन् हामीसँग जोड़िएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकड़ा छ बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बारीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई
8: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
9: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
10: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98525557
13: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
14: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
15: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
16: एएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। श्री 2083 साल असोज 17 गते शनिबार अक्टोबर 2 तारीक सन् 2026 अक्टोबर

0: बाह्र बजेबाट लागू हुने गरी डाक्टर विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि जुन संसदको चाहिँ एउटा स्पिकरको हाम्रो सभामुखको

0: गरेर कसरी प्रजातन्त्रको मर्यादा जगाउने यहाँ त कोसिसको हार्मेन भन्ने कुरो त पुरानो भयो भन्ने पट्टि मान्छे गइसक्यो. अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था.
1: भएको कपड़ा खरीदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति आरएन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल

खरिद गरेको कपड़ाको प्रसंगमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 1 लाख थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरीले जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहज

0: आफ्नो नयाँ ट्र्याक निर्माणसँगै मितेरी रोङ्गा रोङ्गा चिलिमे थेलुङ कुलुङ र घटे खोलामा पुल राख्नुपर्ने हुन्छ। अहिले स्याफु बेसीमा जडान गर्न मिल्ने 73 मिटरको बेलीब्रिज छ, बाँकी भने लम्बाइ अनुसारको बेलीब्रिज नभएको सड़क विभागले जनाएको छ। केही समय अघि विदेशी दाताले नेपाललाई बेलीब्रिज अनुदान दिने प्रतिबद्धता जनाएका थिए, तर अहिलेसम्म भारतले एक र चीनबाट दुईवटा मात्र बेलीब्रिज प्राप्त भएका छन्। ती बाहेक थप बेलीब्रिज आइ नपुगेकाले बाढ़ीले क्षति पुर्याएको सड़क पुनः सञ्चालनमा चुनौती देखिएको छ।
1: संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन गैरातीदेखि अन्त्य गर्नुभएको हो। चालू अधिवेशन संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण गरी अन्त्य भएको छ। अधिवेशन अवधिमा संघीय संसदको संयुक्त बैठक 2 बसेको छ। सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेशका लागि संयुक्त बैठक बसेका हुन्। अधिवेशन अवधिभर सम्बन्धित मन्त्रीहरूसँग 13 प्रश्नोत्तर कार्यक्रम भएका छन्। यसैबीच बिजनेस अभावका बीच राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताउनुभयो।
0: नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कांग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले बताएका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दबाव छ, ती पदाधिकारीले भनेका छन्। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ, खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कांग्रेसले केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा नवयुवाहरूले गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि 21 वर्षका उमंग लोहनी भन्नुहुन्छ, नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने विश्वास छ। महाधिवेशनले विचार संगठन र कार्यक्रम प्रष्ट नीति बनाउनुपर्छ। यस्तै अर्की महाधिवेशन प्रतिनिधि 22 वर्षीय रूबी सिटौलाको भनाईमा कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बन्नुमा नवयुवा विद्रोह नै मूल कारण हो। महाधिवेशनले सबल नेतृत्व छान्न सके कांग्रेसको रूपान्तरण आवश्यक हुन्छ। यो खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आजको नयाँ पत्रिकाले कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुने खबर छापेको छ। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुलासहित अरू क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुल्ला मंचमा भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ। चालिसेले भन्नुभयो, कांग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम शुरू भएको छ। काया कैरनमा महँगी बारे उपभोक्ताको अनुभवसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण ठप्प रहेको गल्छी बेत्रावती सड़कमा यातायात सञ्चालन, सड़क सञ्जाल पुननिर्माणमा बेलीब्रिज अभाव, झण्डै 60 बेलीब्रिज आवश्यक पर्ने अनुमान, कांग्रेसमा पदाधिकारी संख्या बढ़ाउने तयारी, कार्य समितिमा नवयुवाको आकांक्षा, महाधिवेशनमा 7700 प्रतिनिधि सहभागी हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, यसपालि पनि चाड़पर्वको मुखैमा खाद्यान्नदेखि तरकारीको भाव आकाशिएको छ। सरकारले कालो बजारी र मनपरी हुने मूल्यवृद्धि नियन्त्रण, नियमन र अनुगमन गरिरहेको, बजार सहज र स्थिर रहेको दावी गर्दै आएको छ, तर बजारको अवस्था भने निकै फरक छ। आपूर्ति व्यवस्थापन, सिन्डिकेट र कालो बजारीमाथि कार्यवाही गर्नुको सट्टा हरेक वर्ष अनुगमन गर्दैछौ भन्ने सरकारी जवाब अब उपभोक्ताका लागि पुरानै लाग्न थालेको छ। बजारको महँगीले कस्तो असर पारेको छ र सरकारलाई के सुझाव छ भनेर साथी महेश गेवालीले काठमाडौँ किर्तिपुर बल्खुको तरकारी बजारमा भेटिएका केही उपभोक्तालाई सोध्नु भएको छ।
3: के सब शर्मा घिमिरे किर्तिपुर बजार भाउ, यो चाडपर्व भएर हो कि बाटोको कारणले हो कि महँगो छ? सब्जीहरू पनि महँगो लाग्यो मलाई, त्यहाँ थोसोरै किनेछु मात्र मैले, महँगो चाहिँ महँगो छ। के अनुमान लाग्छ? पहिलाको हामीले 5 किलो किन्ने कुरा अहिले 3-3.5 किलो मात्र आउँछ भनेको, त्यस्तो महँगो छ। आयर्जन यथावत छ, बढ़ा छैन। अब सरकारले बढ़ाउने भन्ने खालको भनिरहेछ होइन। म एउटा शिक्षक हो, त्यसकारण सरकारले तलब सेवा सुविधा बढ़ाउनु भन्दा पनि महँगीलाई नियन्त्रण गरे पार सबै वर्गको लागि सहज हुन्थ्यो।
4: नानी महाजन किर्तिपुरबाट आएको, प्याज 20 किलो, आलु 10 किलो है, पावटा अब महँगो भयो। अब 60 रुपियाँले पहिले लाने है, अब 100 रुपियाँ भयो, सबै महँगो भयो। सबभन्दा चामल भन्दा तरकारी धेरै जान्छ घरमा, सबै किनेर खानुपर्छ होइन। किन्ने पनि 120 लिइसक्यो, 5-6 हजार लगेको, आलु त 6-7 हजार खर्चै भइसक्यो।
5: कुमार खड्का, कलङ्की, काठमाडौँ नगरपालिका, वडा नम्बर 14। भाउ त मैले चाहिँ सरदरमा अति नै बढेको देखेको छु। 300 पाइने प्रबल अहिले 600 रुपियाँ लियो। विभिन्न किसिमको बाहना हुन्छ, त्यो बाहनाको आधारमा भाउ बढ्छ। त्यो भाउ बढ्ने भनेको हामी सर्वसाधारणको लागि हो। हाम्रो नेपालमा, नेपालको जमिनहरूमा उत्पादन गर्न किसानलाई राहत दिनु पर्यो, समयमा कृषि गर्नलाई मलहरू उत्पादन गर्नु पर्यो।
6: मेरो नाम किरण हो, महँगो चाहिँ एक्सेस महँगो छ। एउटामा 150 फरक छ किलोमा, सबैमा 100 रुपियाँ 150 रुपियाँ बढी छ हरेक सामानमा। खाने कुरा खानै पर्यो, त्यसो त सरकारले आफै विचार गर्नुपर्छ। मान्छे यति महँगीमा कसरी खान सकिन्छ? हुनेले त ल खायो होइन, नहुनेले कसरी खाने? नहुनेले त खाने धेरै गाह्रो, खाने कुरा त खानै पर्यो।
7: राम विष्ट, मेरो घर नै खाप, मूल्य त अथा पहिलाको भन्दा चाहिँ अलिक महँगै हो सर। वास्तवमै भन्नुपर्दा अब चिनी भनौँ, अब चिनी त अहिले म बसेको साइडतिर त अहिले ठप्प नै छ। त्यो 10-15 रुपियाँ चाहिँ अलि एभरेज चाहिँ अलिक महँगै भयो जस्तो लाग्यो। पाए अनुसार पनि राम्रो, अलिकति कस्ट महँगो भए पनि अलिक राम्रै पाएको भए हुन्थ्यो। सरकारलाई चाहिँ के भन्छु भने राम्रो सुलभ र स्वच्छ तरकारीहरू पाओस् भन्ने मेरो चाहिँ यही चाहना छ।
8: सालकुमारी पराजित किर्तिपुर, महँगो छ, खाइ साध्य छैन, भाडामा बस्नु हो। घिरमलो बढिया छ, काउली बढिया, करेला छ, सबै बढिया, 50 रुपियाँ बढी छ किलोमा। हामीलाई त मिलाएर दिए, सस्तो दिए, भाडामा बस्नेलाई किन्नेलाई त्यही हो सजिलो फाइदा।
9: दीपक सुवेदी कुसुन्ती, किलोको 100 रुपियाँ पाउने तरकारी अहिले 200 रुपियाँ भएको रहेछ। सबै सामानको मूल्य कम्पेरेटिभली माथि नै देखियो। 15 दिन अगाडिको मूल्य र आजको मूल्यमा धेरै फरक छ, बढेको छ अलिकति। 15-20 दिन अगाडिसम्मको मूल्य हिसाब गर्यो भने डेढीको फरक पर्थ्यो। उदाहरणको लागि गोलभेडा, मैले गोलभेडा 40-50 रुपियाँ किलोमा किनिराखेको अवस्था हो र आज 125 रुपियाँ किलोमा गोलभेडा किने। दसैँ तिहारको चाडमा यो कुराहरूले अझै बढी मारमा पर्ने हुँदा ग्राहकहरूलाई आपूर्ति व्यवस्थालाई सहज गरिदिएपछि मागलाई त्यसै पनि हुन्छ भन्ने हाम्रो ठम्याइ छ। त्यो हिसाबले हेरिदिनु पर्यो भन्ने हाम्रो अनुरोध छ।
1: बढ़दो महँगी बारे उपभोक्ताको अनुभव सँगै फेरि खबरको सिलसिला। अब सरकारले सिधा सरकारीमै सचिव नियुक्त गर्न सक्ने भएको छ। संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा कर्मचारी तन्त्रमा करारबाट नियुक्त हुने व्यवस्था गरिएको छ। कतिपयले यो व्यवस्थाले सार्वजनिक प्रशासन बिथुलिन सक्ने आशंका गरिरहेका छन्। विज्ञहरूले यो प्रावधानलाई छड़के प्रवेशको नाम दिएका छन्। पूर्व मुख्य सचिव विमल कोइरालाले विधेयकमा रहेका धेरै व्यवस्था सकारात्मक हुँदाहुँदै पनि ल्याइएको छड़के प्रवेशले प्रश्न उब्जाएको बताउनुभयो। उहाँले विशेषज्ञताका नाममा करार वा छड़के प्रवेश गराउँदा लोक सेवा आयोग मार्फत नै गराउनु पर्ने सुझाव दिनुभएको छ। प्रशासन विज्ञ काशीराज दाहालले पनि छड्के प्रवेशले सार्वजनिक प्रशासन बिथुलिने सम्भावना उल्याउनु भएको छ। उहाँले भन्नुभयो, कार्यकारी निर्णय गर्ने पदमा सीधा छड्के वा करारमा मानिस ल्याउने व्यवस्थाले निजामती सेवाको स्थापित मर्यादा क्रम र योग्यता प्रणालीमा असर पुर्याई सार्वजनिक प्रशासन बिथुलिने हो कि भन्ने आशंका समेत जन्माएको छ। प्रशासनिक अदालतका पूर्व अध्यक्ष समेत भइसकेका दाहालका अनुसार सरकारले आफू अनुकूलका कर्मचारी राख्ने व्यवस्था कतिपय देशमा छ, तर लोकतान्त्रिक देशमा करारमा नियुक्त गर्ने व्यवस्थालाई त्यति उपयुक्त मानिँदैन, तर वर्तमान सरकारले यो अभ्यास थालिसकेको छ। विधेयकमा प्रस्ताव गरिएको पेन्सन सम्बन्धी व्यवस्थाले कर्मचारी तन्त्रमा हलचल ल्याएको छ। पेन्सन प्रयोजनका लागि अधिकतम 30 वर्षको सेवा अवधि मात्र गणना हुनेछ। जम्मा सेवा वर्ष 30 वर्ष नमाग्ने गरी र अन्तिम तलब रकमलाई गुणा गरी 50 भाग गर्दा आउने रकम आजीवन पेन्सनको रूपमा दिइनेछ। छड्के प्रदेशले समानान्तर सत्ताको त्रास शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: वर्षेनी कृषि बजेटको आधा भन्दा बढ़ी हिस्सा रासायनिक मलको अनुदानमा खर्च भइरहे पनि किसानले मागे जति मल पाउन सकिरहेका छैनन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 82-83 सबैभन्दा धेरै 5,38,436 टन मल आयात भएको छ। तर किसानले मल बिनै असारी रोपाई सकेका छन्। अहिले धान गोलमेट गर्ने समयमा पनि किसानले मागे जति यूरिया नपाएको गुनासो छ। कृषि सचिव डाक्टर राजेन्द्र मिश्रले वर्षेनी बजेट वृद्धि गरेर आयातको परिणाम बढ़ाउने काम भइरहेको बताउनुभयो। उहाँले कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा गएको आर्थिक वर्षमा सबैभन्दा धेरै मल ल्याउँदा अनुदान बापत पनि ठूलो रकम खर्च भएको जानकारी दिनुभयो। महालेखा परीक्षकको कार्यालयका अनुसार रासायनिक मलतर्फको अनुदान वर्षेनी बढ़िरहेको छ। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन भएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानून तथा नीतिगत व्यवस्था र आवश्यक संरचनागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्सन
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। छिमेकी निश्चित भौतिक भूगोलभित्र जोड़िएका घरहरूको समूह वा घर नजिक बस्ने मानिसको झुण्ड मात्र होइन, भौगोलिक निकटता एउटा आधार हो, तर मुख्य कुरा यसले नेपाली सन्दर्भमा विशिष्ट सांस्कृतिक अर्थ राख्छ। यो एउटा साझा सामाजिक र सांस्कृतिक धरातल हो। यसले पारस्परिक सहयोग, विश्वास र सामाजिक उत्तरदायित्व सहितको सम्बन्धलाई समेट्छ। यस्तो सामाजिक दायित्व र पारस्परिक सहयोग र विश्वासलाई छिमेकी धर्म समेत भनिन्छ। यसर्थ समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा छिमेकीपन कुनै भौतिक संरचना नभई मानिस बीचको भावनात्मक सम्बन्ध, आपसी विश्वास र संवेदनशील सहकारीबाट निर्माण भएको साझा अवधारणा हो। घर नजिकैको अर्को घर हुनु मात्र छिमेक होइन, दुःख सुख र मर्दा पर्दा बिना शर्त सहयोगका हात बढ़ाउने, एक अर्कामाथि भरोसा राख्ने र सामूहिक भावनाले जोड़िएका मानिसको साझा जीवन्त अभिव्यक्ति नै छिमेकीपन हो। छिमेकीपन एउटा सामाजिक सांस्कृतिक अवधारणा भएका कारण सामाजिक सांस्कृतिक परिवर्तनसँगै छिमेकीपन पनि निरन्तर परिवर्तन भइरहेको हुन्छ। हिजोको छिमेकीपन भावनात्मक र संवेदनात्मक रूपमा मानिसलाई जोड्ने माध्यम थियो, त्यो गुमाउनु भनेको ठूलो सामाजिक पूँजी, सांस्कृतिक पूँजी र प्रतीकात्मक पूँजी गुमाउनु पनि हो। जुन समाज वा छिमेकमा सामाजिक पूँजी कमजोर हुन्छ, त्यो समाज पनि कमजोर हुँदै जान्छ। नयाँ मानिस आएका छन्, परिवारको स्वरूप बदलिएको छ, उत्पादन र उपभोग बजारमुखी भएको छ, राज्यको भूमिका बढ़ेको छ र प्रविधिले सम्बन्धको स्वरूप परिवर्तन गरेको छ। यस्तो अवस्थामा पुरानो छिमेकीपनको नक्कल गरेर मात्र समाधान निस्किँदैन। हामीले नयाँ परिस्थितिमा नयाँ छिमेकीपन निर्माण गर्नुपर्छ। शहरमा हराउँदै छिमेकीपन शीर्षकको खबर आजको नयाँ पत्रिकामा मानव शास्त्री सुरेश ढकालको लेख छापिएको छ।
4: अब विदेशको खबर। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कड़ा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर 2 अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलिया भित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलिया भित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलिया भित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावारिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपालमा अभ्यास खेल खेल्न आएको भूटानको राष्ट्रिय क्रिकेट टोली चारवटै अभ्यास खेलमा पराजित भएको छ। टोलीले पोखरामा नेपाल क्रिकेट संघ क्यान 11 र गण्डकी प्रदेशको टोलीसँग समान दुई दुई खेल खेलेको थियो। पोखरा रंगशालामा हिजो क्यान 11सँग भएको टी20 अभ्यास खेलमा भूटानको टोली 104 रनको फराकिलो अन्तरले पराजित भएको हो। यससँगै नेपाल भ्रमणमा आएको भूटान चारवटै अभ्यास खेलमा पराजित भयो। अन्तिम खेलमा जितका लागि 177 रनको लक्ष्य पछ्याएको भूटानको टोली 17 ओभर 3 बलमा 77 रनमै अल आउट भयो। क्यान एघारका विपिन शर्माले चार ओभरमा 19 रन खर्चेर 5 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यान एघारले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको थियो। यसअघिको खेलमा पनि क्यान एघारले भूटानलाई 13 रनले हराएको थियो। त्यस्तै गण्डकी प्रदेशसँगको दुई खेलमा पनि टोली पराजित भएको थियो। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भूटानको टोली पोखरा आएको हो। खेलकै अर्को खबरमा जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दैछन्। यो खेल निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समय अनुसार बिहान 11:45 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई पहिलो सेमी फाइनलमा 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि कास्य पदकका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 9 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 41 रन बनाएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टार सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्मारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ।
5: गैराती लन्जुङ तनाव सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
4: सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भएका छन्।
5: गएको 14 गते बुधबार एका बिहानै चुडिएर दोधराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो।
4: विशेष आर्थिक क्षेत्र सेजमा स्थापना भएका उद्योगबाट 7 वर्षमा 4.5 अर्ब रूपियाँ बराबरको सामान निर्यात भएको छ।
5: उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहलाई 10 बुँदे सुझाव पेश गर्दै कानूनले दिएका सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने धारणा राखेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: जत्रो दौरा उत्रै

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिने सरकारको गृह कार्य। चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीको विशेष सुरक्षा योजना लागू। तीन मन्त्रीको एकेश्वर, लगानीको सुरक्षा र आर्थिक उन्नतिका लागि कानून सुधारमा जोड। अस्ट्रेलियाद्वारा विद्यार्थी भिसामा थप कडाई, अध्ययनरत तथा जाने तयारीमा रहेका नेपाली विद्यार्थी पनि प्रत्यक्ष प्रभावित हुने। र एसियाड क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको दस छ मजाले दस
0: Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार विस्तारमा।
3: कंग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व संध्यामा कंग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कंग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कंग्रेस लागेको हो। कुन पदमा कति थप्ने टुंगो भने कंग्रेसले लगाइसकेको छैन। नेतृत्वमा आकांक्षीको दवाब बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कंग्रेसका एक पदाधिकारीले बताए। यो पटक 35 वर्ष का युवाको ठूलो संख्या प्रवेश भएको छ। उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनुपर्ने दवाब छ उनले कान्तिपुरलाई भने। अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दवाब छ। खुला सहमहामन्त्री हुनुपर्ने माग पनि छ। यस विषयमा आज पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताए। यसैबीच 19 वर्षीय उमङ लोहनी चितवन 3 कंग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन्। उनी ओडाबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। अब केन्द्रीय कार्य समिति सदस्यमा प्रतिस्पर्धा गर्ने उनको तयारी छ। नेतृत्व तहमा युवाको प्रवेशले कंग्रेस आधुनिक र गति

0: विकासशील दलमा रूपान्तरण हुने लोहनीको विश्वास छ। यसपटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदैछ, यो हाम्रा लागि खुशीको कुरा हो। उनी भन्छन् महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात गरेर विचार संगठन र कार्यक्रममा प्रष्ट नीति बनाउनुपर्छ। प्रसंगसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ, यसले पार्टीलाई गतिशील बनाउँछ। लोहनीले भनेझै आसन्न महाधिवेशनबाट कंग्रेस केन्द्रीय कार्यसमितिमा उल्लेख्य संख्या युवाको प्रवेश हुँदैछ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 जनाका लागि सदस्य पदमा आरक्षण गरिएको छ। 7 प्रदेशबाट 2 जनाको दरले 14 जना र अन्य 7 जना सबै प्रदेशका मतदाता बीचको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा छ। प्रदेशबाट निर्वाचित हुने 14 जनामा 7 महिला अनिवार्य हुनुपर्नेछ। खुला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय समितिमा आउन सक्छन्। झापा 2बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित 22 वर्षीय रूबी सिटौलाले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन्। उनी अध्ययनकै सिलसिलामा प्रजातान्त्रिक विचारधारातिर आफ्नो लगाव भएको र कंग्रेसको राजनीतिमा जोड़िएको उनी बताउँछिन्। मेरो परिवारमा अरू कोही पनि कुनै पार्टीको सदस्य हुनुहुन्न, उनले सुनाइन्। सिटौला कंग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व एकाएक बढ़नुमा जेएनजी विद्रोह नै मूल कारण रहेको बताउँछिन्। पुराना र पाका नेताहरूको काम गर्ने शैलीप्रति ठूलो वितृष्णा थियो, त्यसको आक्रोश मेरो पुस्ताले सड़कमा व्यक्त गर्यो। त्यसलाई कंग्रेसको गगन थापाको पुस्ताले आत्मसात गर्यो र अहिले हाम्रा लागि कोटा छुट्याइएका कारण हामी केन्द्रीय कार्य समितिमा प्रतिस्पर्धा गर्ने ठाउँसम्म आउन पाएका छौं, उनले भनिन्। अब महाधिवेशनले सक्षम क्षमतावान र सबल नेतृत्व छान्न सके कंग्रेसको रूपान्तरण अवश्य हुन्छ। सिटौलाले भनेझै जेएनजी विद्रोहपछि नै कंग्रेसले पार्टीले युवाको प्रतिनिधित्वलाई विशेष रूपमा प्राथमिकता दिएको हो। गत वर्ष भदौको जेएनजी आन्दोलन लगतै कंग्रेसमा पुस्तान्तरणको आवाज बलियो गरी उठेको थियो। त्यही आवाजको बलमा गत वर्ष पुसमा भएको विशेष महाधिवेशनले गगन थापालाई पार्टी सभापति बनाए, त्यसै विधान संशोधन गरेर विभिन्न तहका कार्यसमितिमा युवाको प्रतिनिधित्व सुनिश्चित गरायो। संशोधित विधानमा ओडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म र क्षेत्रीय प्रदेश तथा महाधिवेशन प्रतिनिधिमा युवाका लागि निश्चित सीट छुट्याइएको छ। राष्ट्रिय युवा नीतिले 18 देखि 35 वर्ष उमेर समूहकालाई युवा भनेको छ। कंग्रेसले त्यही उमेर समूहलाई विभिन्न तहका संरचनामा प्रतिनिधि गराउने व्यवस्था विधानमा राखेको छ। युवाका लागि आरक्षण नगरिएको पदमा पनि प्रतिस्पर्धा गरेर युवा आउने भएकाले पार्टीका 7 तहकै अधिवेशन महाधिवेशन सकिदासम्म झण्डै 40,000 युवाले विभिन्न जिम्मेवारी पाउने कंग्रेसले जनाएको छ। ओडा तहदेखि क्षेत्रीय महाधिवेशनसम्ममा 1,00,000 युवाले विभिन्न क्षेत्र र तहमा प्रतिस्पर्धा गरेको पार्टी केन्द्रीय कार्यालयको अनुमान छ।
1: यसैबीच कांग्रेसले 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। पार्टी कार्यालयमा कांग्रेसको सूचना तथा संचार तथा प्रविधि समितिले पत्रकार सम्मेलन गर्दै भोलिबाट काठमाण्डुको खुला मञ्चमा शुरू हुने महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको बताएको हो। भड्किलो प्रचार प्रसार नगरी डिजिटल माध्यमबाट मात्र प्रचार प्रसार गर्न आग्रह गरिएको समितिका संयोजक एवं प्रवक्ता देवराज चालिसाले जानकारी दिए। उनले भने
2: ठूलो विपद आएको अवस्थामा अझै पनि जनता हराइरहेको अवस्थामा शोकमा बसिरहेको अवस्थामा तर पनि हाम्रो बाध्यकारी अवस्थाको अधिवेशन हो यो। त्यसले गर्दा शोकमा डुबेको बेलामा हाम्रो अधिवेशनहरूलाई बढी झाँकीमा नगइकन र सादगीपूर्ण तरिकाले मितवेही तरिकाले सबै चिजमा मितवेही हिसाबले हामीले सञ्चालन गर्ने निर्णय गरेका छौँ। यो अहिलेको कामधाम नगर्ने निर्णय हामीले गरिसकेका छौँ। त्यसमा त्यसैका कारणले एउटा मूल गेटभन्दा बाहेक अरू कुनै प्रचार सामग्री हामी बजारमा राख्ने छैनौँ र विशेष गरेर महाधिवेशनमा उम्मेद्वार हुन जाने साथीहरूलाई आफ्नो प्रचारहरू पनि डिजिटलको माध्यमले प्रयोग गर्नुहोस् भनेर अलिकति जोड दिनको लागि हामीले अनुरोध।
1: यस्तै महाधिवेशनबाट विधान संशोधन गर्ने तयारी भएको समेत कांग्रेसले जनाएको छ। विधान संशोधन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलले विधान संशोधनका लागि काम गरिरहेको चालिसेले बताए।
2: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। छलफल सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थप परिवर्तन हुन सक्ने सम्भावना किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
1: महाधिवेशनमा 7,700 भन्दा बढ़ी प्रतिनिधिहरू सहभागी हुँदैछन्। महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनैतिक दलका शीर्ष नेता तथा अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि आमन्त्रण गरिएको छ।
0: नवलपरासीमा ब्रेक फेल भएर बस पल्टिँदा दौड्नेमा चारजनाको मृत्यु भएको छ भने एघारजना घाइते भएका छन्। प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँ हिँडेको बस आज बिहान पौने चार बजे महेन्द्र राजमार्ग अन्तर्गत दौड्नेमा ब्रेक फेल भएर नालामा पल्टिँदा एक महिला र तीन पुरूषको घटनास्थलमै मृत्यु भएको हो। घाइते एघारजनालाई उद्धार गरेर कावासोती स्थित मध्य बिन्दु अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। अहिले बिहान सवा छ बजेसम्म मृतकको विवरण खुल्न सकेको छैन। बसमा 17 यात्रु थिए।
1: परराष्ट्र मन्त्री शिशिर खनालले त्रसदीपूर्ण भटेकोशी बाढ़ीपछि सरकारले जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्वमञ्चमा उठाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्ष उजागर भएको मन्त्री खनालको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने,
3: नेपालमा भएको ऐतिहासिक राजनैतिक परिवर्तन, वर्तमान सरकारको नीति तथा कार्यक्रम, नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको वेग र आकांक्षा, विश्व व्यवस्था र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको दृष्टिकोण र मुख्य गरी हामीले हालै मात्र भोग्नु परेको त्रासदीपूर्ण भुटेकोशी बाढ़ी पछि जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्व मञ्चमा उच्च तहबाटै स्पष्ट रूपमा प्रस्तुत गर्ने टटकारो आवश्यकता खड्केको थियो। यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको 81 महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ।
1: जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको मन्त्री खनालले बताए। नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न सरकारको धारणा महत्वपूर्ण कदम साबित हुने उनको भनाइ छ।
3: द फण्ड फर रिस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ। उक्त सम्बोधनले नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महत्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ।
1: प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै यसको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एक्सेसिभ ब्रान्ड राजीको दस्ता मजाले दस्ता।

0: Unite Fragrance.
1: पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको टास्छ मजाले टास्छ।
2: बाढी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौन जन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राज्यको 10 छ।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एक्सेसिभ ब्रान्ड राज्यको मजाले कास्ट।
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागि बताएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा हिजो आयोजित दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा सचिव तामाङले ग्यास वितरणमा असहज परेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताए। उनले भने अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ। सचिव तामाङले पेट्रोल बेच्ने सुरक्षा निकायसँग ग्यासको अनि कम्तीमा एक दुईवटा आउटलेट भएदेखि राज्यलाई आपत पर्दा सहज हुने गरी आवश्यक तयारी भएको जानकारी दिए।
3: दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो पत्रकार सम्मेलन गर्दै सुरक्षा योजना बारे लागू गरिएको जानकारी दिएको हो। एसपी धनबहादुर थापाका अनुसार आगामी कार्तिक 30 गतेसम्म जारी रहने यो सुरक्षा योजनाका लागि 3,500 बढी प्रहरी परिचालन गरिएको छ। सुरक्षा योजना बारे जानकारी दिँदै उनले भने
4: 3,506 प्रहरी जनशक्ति परिचालन गर्दै गर्दाखेरि त्यो प्रहरी जनशक्ति प्रहरी युनिफर्ममा हुनेछ, सादा पोसाकमा हुनेछ। त्यसै गरेर चाहिँ आवश्यकता अनुसार ड्रोनको परिचालनको कुराहरू र सामाजिक नेटवर्कको कुराहरू र यो सूचना प्रवाहलाई चाहिँ थप प्रभावकारी बनाउने किसिमका चाहिँ यसपटकको चाहिँ हामीले रणनीतिहरूमा चाहिँ त्यो लिएका छौँ। हामीसँग तत्काल परिचालन गर्न सक्ने गरी 3 थान ड्रोन, पब्लिक अनाउन्समेन्ट सिस्टमहरूको चाहिँ व्यवस्थाहरू गरिएको छ। 1,242 स्थानमा यो सीसीटीभीहरूको चाहिँ जडान भएको अवस्थाहरू पनि छ। 166 मोबाइल भ्यानहरू चाहिँ परिचालन गरिएको छ। 210 चाहिँ पैदल गस्तीहरूको चाहिँ व्यवस्थापन गरिएको छ। क्यूआरटी मोटरसाइकल 152 स्थानमा चाहिँ क्यूआरटी मोटरसाइकलहरू परिचालन हुनेछन्। प्रत्येक दिन 70 चाहिँ सादा पोसाकमा खटिएको परिचालन भएको स्थिति छ। 133 चाहिँ चेक पोइन्टहरू चाहिँ भइरहेको स्थितिहरू छ।
3: अपराध जन्य कार्यहरूलाई रोकथाम तथा न्यूनीकरण गर्न सुरक्षा योजना लागू गरिएको प्रहरीको भनाइ छ। चाडपर्वमा पटका, आतिशबाजी, आगलागी, मदिरा सेवनपछि सवारी दुर्घटना, पाकेटमारी, जुवातास, नकली टिकट, त्यसै गरी यात्रु ठगी, चोरी लगायतका गतिविधि हुन सक्ने औल्याइएको छ। अपरिचित व्यक्तिबाट सचेत रहन आग्रह गर्दै एसपी थापाले भने
4: बहुमूल्य गरगहनाहरू, नगद र महत्वपूर्ण कागजातहरू घरमा नराखिकन चाहिँ ब्याङ्क लकरहरूमा अथवा चाहिँ सुरक्षित स्थानमा व्यवस्थापन गर्न, आफ्नो घर कोठाको ढोका झ्यालहरू सुरक्षित तवरबाट लगाउन, अपरिचित व्यक्तिलाई घर कोठा वा कार्यालयमा प्रवेश नदिनका लागि संदिग्ध अथवा त्यस्ता शंकास्पद गतिविधि देखिएमा चाहिँ तुरन्त नजिकको प्रहरी कार्यालय वा प्रहरीको चाहिँ टोल फ्री नम्बर 100 फोन गरेर जानकारी दिनाउन, जुवा तास, लंगुर बुर्जा तथा हारजित हुने खेलहरू अथवा गैर कानूनी कुनै पनि गतिविधि क्रियाकलाप नगर्न हुन, मदिरा सेवन गरेर त्यसपछि झैझगडा गर्ने, हो हल्ला गर्ने, असामाजिक अमर्यादित क्रियाकलापहरू नगर्न हुन हामीले अनुरोध गरेको छौं।
3: चाडपर्व लक्षित सुरक्षा योजनामा ड्रोनदेखि कुकुरसम्म परिचालन गर्ने प्रहरीको तयारी छ। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने विभिन्न नाका क्षेत्रमा समेत विशेष सुरक्षा जाँच गरिने प्रहरीले जनाएको छ। काठमाडौँमा रहेका सम्भावित सुरक्षा चुनौतीबारे उनले भने
4: बस पार्कहरू, सवारी साधनहरूको व्यवस्थापन गर्ने क्षेत्रहरू छन्। चाडपर्व शुरू हुनुभन्दा अगाडि र बिदा शुरू हुनुभन्दा अगाडि विभिन्न यो ब्याङ्क वित्तीय संस्थाहरू, आर्थिक कारोबार हुने क्षेत्रहरू, विभिन्न यो किनमेल गर्ने सपिङ मलहरू, गरगहनाहरू खरिद गर्ने क्षेत्रहरू सुरक्षा जोखिमका दृष्टिकोणबाट यिनीहरू चाहिँ अलिकति संवेदनशील छन्। ती क्षेत्रहरूको चाहिँ निगरानी, ती क्षेत्रहरूमा चाहिँ सुरक्षा व्यवस्थापनहरू चाहिँ बढाउने कुरादेखि लिएर सार्वजनिक रूपमा हुने भीडभाडहरू, कलङ्की, बालाजु, बाइपासहरू, बस पार्कहरूमा असन लगायतका क्षेत्रहरू होस्, अथवा सरकारले चाहिँ व्यवस्थापन गर्दै गरेका खाद्यान्न, खसी बजार लगायतका क्षेत्रहरू होस्, धार्मिक, सांस्कृतिक र परम्परागत तीर्थस्थलहरूको कुराहरू छ, त्यसमा पनि हामीले सुरक्षा प्रदान गर्नुपर्ने हुन्छ।
2: मनाङको हिमलुङ हिमाल आधार शिविरमा हिमपहिरोमा परेका 16 जना मध्ये 15 जनाको शव भेटिएको छ। हिमपहिरोमा ओखलढुङ्गाका 38 वर्षीय पासाङ नुरी शेर्पा भने अझै बेपत्ता छन्। उनी हिमालय होलिडेजका कर्मचारी हुन्। हिमपहिरोमा हिमालयन होलिडेज कम्पनीका 14 र इमेजिन नेपालका 2 जना गरी 16 जना बेपत्ता थिए। हिमालयन होलिडेज कम्पनीका 13 र इमेजिन नेपालका 2 जना गरी हालसम्म 15 जनाको शव भेटिएको मनाङ प्रशासनले जनाएको छ। 8 मध्ये 2 शव हेलिकप्टर मार्फत सदरमुकाम चामे ल्याइएको छ। 4 वटा शव फु गाउँ ल्याइएकोमा फु गाउँबाट हिजो 6 वटै शव चामे ल्याइएको थियो। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार चामेमा आवश्यक कानूनी प्रक्रिया पूरा गरी 8 वटै शव काठमाडौँ स्थित शिक्षण अस्पताल पठाइएको छ।
3: विद्यमान कानून सुधार मार्फत विकास र लगानीको वातावरण निर्माण गर्न विभिन्न 3 वटा मन्त्रालयका मन्त्री एकमत देखिएका छन्। पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र अर्थमन्त्री सोनी मुवाले एकै मञ्चमा देखिएका हुन्। तीनैजना मन्त्रीले आर्थिक गतिविधि बढ़ाउने, व्यवसाय र विकास मैत्री कानून बनाउनु पर्नेमा जोड़ दिएका छन्। व्यवसायहरूको सुझाव अनुसार सरकारले कानूनमा आवश्यक संशोधन गरिरहेको अर्थमन्त्री सोनी मुवाले बताए। मन्त्री वाग्लेले भने आर्थिक सुधारका लागि चालू आर्थिक वर्षमा 27 वटा नयाँ कानून ल्याउँदैछौ। अर्थमन्त्री भएपछि पुराना ऐन खारेजदेखि नयाँ कानून निर्माणको काम अघि बढ़ाएको छ। अर्थमन्त्री भएको आधा घण्टाभित्र 15 वटा पुराना ऐन खारेज गरेको उनको भनाइ छ। निजी क्षेत्रले विगतदेखि उठाउँदै आएको कानून संशोधनको विषयलाई सरकारले अघि बढ़ाएको अर्थमन्त्री वाग्लेले प्रश्न पारे। आर्थिक सुधारको प्रक्रियामा विभिन्न चुनौती रहेको र नीति एवं संस्था कब्जा गरेर राज्यको दोहन गर्न जरा गाडेर बसेको कुप्रवृत्ति उखेल्न समय लागिरहेको मन्त्री वाग्लेको दावी छ। आगामी दशकमा मुलुकको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको उनले बताए। सरकारले विद्यमान कानून सुधार मार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको अर्का मन्त्री पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताए। लगानी र विकासमा देखिएका समस्या कानून रूपमा समाधान गरिने उनको भनाइ छ। अहिले तयार गरेका मस्यौदा अक्षरांश अध्ययन गरेर कानूनलाई त्योभन्दा उत्कृष्ट कसरी बनाउने भन्ने बारेमा सोच्नुपर्ने उनको भनाइ छ। उनले भने सार्वजनिक खरिद ऐन पास गरिरहेका थियौं। नेपाल निर्माण व्यवसाय महासंघले एउटा सुझाव ल्यायो र अहिले हामीले त्यो सुझाव आत्मसात गरेनौं किनभने उहाँहरूको सुझावले पोलिसी डिपार्चर नै दिँदैनथ्यो। चालू आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा अघि बढ़ाउँदै 166 वटा विधेयक संसदमा दर्ता गर्ने लक्ष्य दिएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जनाइन्। सरकारको नीतिगत प्राथमिकता अनुसार आवश्यक कानून निर्माण तथा सुधारलाई तीव्रता दिएको उनको दावी छ। भोलिसम्म चल्ने गोष्ठीका साझेदार संस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल निर्माण व्यवसाय महासंघले सहभागिता जनाएका छन्। नेपाल पूर्वाधार सम्मेलन 2026 तयारी सम्बन्धी लगानी र विकासका लागि कानून सुधार परामर्श कार्यशाला गोष्ठीको आयोजना गरिएको हो। कान्तिपुर डायरीमा पुनः ब्रेक फालो।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एथेस्टिक ब्रान्ड राज्यको 10 छ मजाले 10।

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राखेको दस मजाले कास्ट
1: दैनिकको 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राखेको दस मजाले कास्ट
1: कफी रेडी

0: Fragrance. पैतिस वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर वन एडहेसिभ ब्रान्ड राखीको टास्छ मजाले टास्छ।
1: विपदपछि तपाईँ वा तपाईँका बाल बालिकामा डर, चिन्ता, झर्को लाग्ने वा निद्रा नलाग्ने

भएको छ। गत साताको वर्षाका कारण नेपालका अधिकांश सड़क बाढ़ी पहिरो र डुबानले अवरूद्ध हुँदा नेपालका लागि भारतबाट आयात गरिएका मालवाहक गाड़ी भन्सा नाकामा रोकिन पुगेका हुनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर वन एडजेस्टिभ ब्रान्ड राखीको तस्छ मजाले तस्छ।
3: कान्तिपुर डायरमा अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा थप कडाई गरेको छ। त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाभित्रै अनशोर भिसा आवेदन दिने, भिसा प्रक्रियामा परिवारलाई समावेश गर्ने लगायतका नियममा कडाई गर्दै नयाँ नियम जारी गरेको हो।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका।
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
4: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खागबारी संखुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492522।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 0295 90 155।
4: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्के अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
5: कुक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कुक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51-107 र 9803-96-289। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
6: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 कारोबार गरिएको रेकर्ड बिल आएमा 1 चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीम कदाइली।
6: सम्पर्क 0249-40-84 र 9804-45-827।
4: आ
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ। हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843347262,
7: 9810555580
3: र व्हाट्सएप नम्बर 9852028646।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 9852557868।
11: साथै 9852557868 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 029-41-0084 र 98-40-45-827।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने

0: हरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98 4 20 22 6 67।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार।
7: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
9: र 0 29 5 90 155।
10: More style, more design. Total Tailors.
11: Hey, nae, master ni nani. अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: थप जानकारीको लागि 029562061,
6: 029573315
12: र 98520601177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
13: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुम्लिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुम्लिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: त्यस्तो के कुरा थियो कुन्डी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
18: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
22: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98030-99289। खाँदबारी नगरपालिका 9, तुम्लिङटार एयरपोर्ट गेट।
6: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
0: नेपाल विद्युत प्राधिकरण, खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर एक स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर दुई, तीन, चार, पाँच, छ तथा लेबराङदेखि पाँच खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा, बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने व्यवहार सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkwasaba, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वड़ा नम्बर 9 स्थित तुम्लिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुम्लिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
6: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वड़ा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वड़ा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि 5 खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 KV मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
9: सम्बन्धी अब आउँदै गरेको शुक्र अष्टको सम्बन्धी विशेष जानकारी लिनु छ भने सम्पर्कमा आउन सक्नुहुन्छ। विभिन्न जानकारीको लागि एउटै कर्मथलो, एउटै थलो बनाएर हामी तपाईँलाई यहाँबाट नाम ज्योतिष दर्पण दिएर संसारलाई देखाउने, संसारलाई चिनाउने काम गरिरहेका छौं। हामी ग्रहको माध्यमद्वारा अनि हामी शास्त्रको माध्यमद्वारा संसारमा भएका जति पनि दुःख पीड़ा, तपाईँलाई जति पनि मनमा भएका चिन्ताहरू छन्, के गर्दा राम्रो होला भन्ने खालका कुराहरू छन्, हामी सबै कुराको तपाईँलाई जानकारी दिने अवश्यमेव प्रयास गरिरहेका छौं। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर निरन्तर कुराकानी गर्दै साल महिना गति अनि समयको आधारमा विशेष जानकारी दिन्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट।

0: राजमिति 2083 साल असो 17 गते आज शनिबार तदनुसार ईस्वी सन् 2026 रहेको छ। अक्टूबर 3 तारीक नेपाल सम्मत 1146 नयाँ लागा रुद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन आज शरद ऋतु आश्विन कृष्ण पक्ष यानि कि यो पक्षलाई पितृपक्ष पनि भन्ने गरिन्छ। पितृहरूको श्राद्ध गर्ने भएको कारणले गर्दा पितृपक्ष पनि भनिएको छ। त्यस्तै गरेर आजको दिनमा पितृपक्ष रह्यो। आज सूर्योदयमा सप्तमी तिथि छ। 9:52 बिहान 9:54 सप्तमी शतक उपरान्त भने अष्टमी तिथि प्रारम्भ रहनेछ। त्यस्तै गरेर आर्द्रा नक्षत्र 55:24 रात्रिको 4:07 बरियान युग 32:25 बालवकरण 36:50 आज आनन्द युगमा भने मुद्गर युग रहेको छ। आजको दिनमानको समय 29:31 बिहान सूर्योदय 5:58 जाँदा भयो। साँझ सूर्यास्त 5:46 जाँदा रहनेछ। आज अष्टमी व्रत अष्टमी श्राद्ध आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। आज महालक्ष्मी व्रत समाप्ति गर्ने दिन पनि रहेको छ। यो जानकारी सहित अब कार्यक्रममा पालो ग्रह गोचरको सूर्य कन्या राशिमा रहेका छन् भने चन्द्रमा मिथुन राशिमा छन्। त्यस्तै गरेर मंगल कर्कट राशिमा रहेका छन्। बुध तुला राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र तुला राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजका ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। यो जानकारी सहित कार्यक्रममा रहेर अब जानकारी गरौं तपाईँको राशिफलले के भन्छ। आजको दिन तपाईँको लागि कसरी व्यतीत हुन सक्छ। तपाईँको राशिले तपाईँको आजको दिनलाई ज्योतिष शास्त्रमा गणना गरिएर भनिएको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेषको लागि तेस्रो भावको चन्द्रमा पराक्रमिकै हुन्छ, तर 12 शनि भएकाले कहिलेकाहीँ टाउको सम्बन्धीको समस्या, चिरफार, नसाको समस्याहरूले भने सताइरहन सक्ने सम्भावना रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। नबनेका कामहरू बन्दै जाने खालका योगहरू पनि राम्रा छन् र तपाईँले सोचेका कामहरूबाट सहज हुने राशिमा संकेत आजको राशिमा देख्न सकिन्छ। धनस्थानमा चन्द्रमा भएकाले आर्थिक क्षेत्रमा प्रसन्न रहनेछ। यो ग्रहमा हेर्दाखेरि यतिखेर चन्द्रमा लग्नमा छन्, धनस्थानमा बृहस्पति उच्च छन्। तपाईँको जस्तो राम्रो छैन। आजको दिनमा गर्दै आएका हरेक कामको लागि तपाईँको लागि उन्नति र प्रगतिहरूको लागि सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ। आँटेको ताकेका कामहरूबाट पनि सहज हुने योग छ। कर्कट राशि हुनेहरूको लागि आजको दिनमा नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग रहेको छ। आजको दिन तपाईँको लागि सामर्थ्य अनुसारका गरेका कामले साथ दिला। अलिकति चन्द्रमा 12 भएकाले यात्राहरूमा रोकिन सक्छ। उन्नति तपाईँको जागिरमा पदवृद्धि अलिकति अर्काको कारणले गर्दा रोकिन सक्ने भएकाले विशेष ख्याल गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावना पनि राम्रो छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुने आजको दिनमा राशिबाट संकेत ग्रहमा सिंहलाई देख्न सकिन्छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। आज कन्या राशिको लागि भने राजकीय सम्मान प्राप्त रहन्छ। प्रेम प्रेमीका बीचमा सफल रहनेछ। आजको दिनमा तपाईँलाई प्रेम प्रस्तावहरू आउन सक्छन्। पुराना प्रेम प्रेमीका बीचमा अचानक भेटघाटको पनि योग रहेको छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: मान सम्मानमा वृद्धि रहन्छ, लग्नमा शुक्र र सुन्दरतामा निखारिने योग छ, अरूको दायित्व पनि आफूलाई भार हुन सक्छ, तपाईँले विशेष ख्याल गर्नु, आज अरूको पछि लाग्दा दुःख पाउन सकिने सम्भावना छ। आजको दिनमा काममा सफलता छ, अलिकति आठौं चन्द्रमा भएकाले यात्रा भने कठिनाई हुन सक्छ, चटपटेको बाट बच्नु, उन्नति अन्य कुरामा राम्रो छ, मान सम्मानमा पनि वृद्धि रहन्छ, खालि औषधि मूलमा धन खर्च र धन खर्च वृद्धि मात्र रहन सक्ने योग छ। लामो दूरको यात्राहरूबाट तपाईँलाई सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ भने नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको पनि योग राम्रो छ। आजको दिनमा तपाईँको लामो दूरको यात्राहरूमा पनि सहज हुने खालका योग छन्। काममा सफलता हुनुका साथमा इष्टमित्रहरूले पनि साथ दिने सम्भावना राशि धनुराशिलाई संकेत छ। आजको दिनमा शनिको प्रभाव कमी छ, तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ र तपाईँको लागि काममा सफलता हुनुका साथसाथमा इष्टमित्रहरूले साथ दिने र तपाईँको लागि काममा धेरै कुराहरूमा सहज छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालका योगहरू राशिबाट संकेत देख्न सकिन्छ। आज कुम्भ राशिको लागि भने सोचेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ मानिन्छ। आजको दिनमा लग्नमा राहु भए पनि पञ्चम स्थानको चन्द्रमाले आजको दिन तपाईँको लागि धेरै कुरामा सहज हुन्छ है, तपाईँको लागि काममा सहज हुनुको साथसाथमा उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो रहनेछ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा सुखद समाचारहरू सुन्न पाइने, मन हर्षरोल्लासले गदगद रहने, सूर्यको दृष्टि यतिखेर आफ्नो राशिमा भएको कारणले गर्दा र यतिखेर विशेष गरी ग्रहमा साथ दिइरहेको अवस्थामा तपाईँको लागि राम्रो उन्नति र प्रगति आजको राशिबाट पनि संकेत ग्रहमा देख्न सकिने योग रहेको छ।
1: के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम जतेश दर्पणको व्यवसायमा छु। हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छु। नेपाल हो सनातनीको भूमि, यो हाम्रो राष्ट्र सनातनले गौरव गर्ने राष्ट्र है। हामी यदि धेरै सभ्यतामा झल्किएको देशमा बसेर हामी आजसम्म यति गुमनाम भइरहेका छौं, यो कारण हुन सक्छ हाम्रो अध्ययनको कमी पनि हुन सक्छ। जो गुरूहरू भनेर हामी जुन गुरू पल्टेका छौं, हाम्रो अध्ययन कमी भएर, हाम्रो एकता कमी भएर, हाम्रो निर्णय गर्ने क्षमता कमी भएर पनि हुन सक्छ। हाम्रो भक्तहरूलाई असाध्य गाह्रो भइरहेको छ, मलाई यो अनुभूति भएको छ। यो किन यसो भनिरहेको छु भन्दा, अहिले सोह्र श्राद्ध चलिरहेको छ, यो सोह्र श्राद्धमा धेरै विवादहरू छ। एउटा विवाद होइन, एकचोटिको यो ठिक छ, यो 2083 सालमा यो विवाद आयो, यो विवाद टुङ्गिँदैन, 84 पुनः विवाद दोहोरिन्छ, त्यो विवाद फेरि 85 पनि सर्छ। यो सर्वरोग जत्तिकै भयो, धेरै कुराहरू छन्। मगा श्राद्ध के गर्ने, रोकीको श्राद्ध के गर्ने, अनि सोह्र श्राद्ध नै कोही मान्छे बित्यो त्यसको श्राद्ध कसरी गर्ने, होइन? अब भर्खरै मैले एउटा मेसेज पढ्दै थिएँ, लु सासू आमा के अरे आफ्नो आमा हुनुहुन्छ, अब श्राद्ध गर्दा हजुरआमालाई पिण्ड दिन हुन्नरे, ल हेर अब यहाँ समस्या यो छ, यस्तो छ, अब के गर्ने? म त घरेरी तपाईँलाई कस्तो लाग्छ थाहा छ, सुन्नु भएको छ नि होइन, कार्यक्रम सुन्नु भएको छ नि, कस्तो सञ्जालमा यो हामी जोडिएछौँ, कस्तो बिचिया पढिएछ घरिघरि क्या, नभनेको मानिदिनुहुन्छ। हेर्नुहोस् है, समस्या यहाँनिर छ क्या, तपाईँले एउटा गुरुलाई चुज गर्नुहोस् न जसले शास्त्रको श्लोक बताइरहेको छ। मैले म भन्न खोजे होइन, आजसम्म कति वर्षदेखि तपाईँले श्राद्ध गर्दै आउनु भएको छ, तपाईँको हजुरबाले बाले श्राद्ध गर्दै आउनु भएको छ, खोइ अहिलेसम्म कसले किन यसरी कमी भइरहेको छ, हामी कहाँनिर चुकिरहेका छौँ भन्ने कुरा हो क्या। हामी खालि सनातन राष्ट्र चाहिन्छ मात्रै भनेर भएन, हामी सनातनी बन्न सक्नु पर्यो, खोइ बनेको हामी असाध्य गाह्रो छ हजुर। त्यही भएर तपाईँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, यस्ता कुरामा विवाद कहिले नगर्नुहोस् है, किनभने नि शास्त्रमा धेरै विवादहरू छ क्या, त्यो विवादभित्र पनि एउटा टुङ्गो लाउने ठाउँ हुनुपर्छ क्या, के लेखेको छ के लेखेको छैन, होइन? त्यसो भएको हुँदा तपाईँले ध्यान दिनुपर्छ, यो मगा श्राद्ध यो सब हल्ला हो क्या। मलाई एउटा प्रश्न आएको छ आज, सायद यो प्रश्न बैतडीबाट हुनुपर्छ, मलाई करुणाकर भट्टले मलाई कमेन्ट गर्नुभएको छ, मेसेज गर्नुभएको छ। अब यो धेरै मान्छेहरूले पिण्ड कतिवटा दिने भन्ने पनि कुरामा विवाद छ, होइन? अब पिण्ड 16 दिए पनि हुन्छ क्या, दिन मन हुनेले, नभएदेखि निर्णय सिन्धु धर्म सिन्धुले भन्दै आएको कुराहरू मान्नुपर्छ है। यो सबै कुराहरू तपाईँले एकदम ध्यान दिएर सुन्नु भएको छ, सुन्नु पनि पर्छ, होइन? त्यसो भएको हुँदा तपाईँलाई मेरो कुरो के भन्छु भने, उहाँले लेख्नु भएको छ, मेरो कोही मान्छे पितृपक्षमा दिवंगत भएकाहरूको 31 श्राद्ध पितृपक्षकै तिथिमा गरिन्छ, पिण्ड 1 बटार्ने बाँट्ने अथवा 3 बाँट्ने अथवा 6 बाँट्ने, गुरुदेव स्पष्ट पारिदिए, आभारी हुन थिए। तपाईँहरूमा पनि प्रश्नकर्ताले पनि प्रश्न क्लियर गरिदिनु, आमा 16 श्राद्धमा बित्नु भयो भने एक पारमण गर्ने, पिताजी बित्नु भयो भने एक पारमण गरेर 16 श्राद्ध फेरि गर्ने भनेको पारमण पनि फेरि गर्ने है, त्यो ठामलाई लिपेर फेरि पुनः स्नान गरेर यस्तो कामहरू गर्नुपर्छ। एकदम यो तपाईँहरूले बुझ्नु होला, यो बुझ्नु भएन भने गरिस गरेले हुँदैन हजुर, यो पितृकर्म एकदम धेरै गाह्रो हुन्छ, भोलि तपाईँहरूलाई पितृको लाग्न सक्छ समस्याहरू है। त्यही भएर तपाईँलाई यस्तो कुरामा ख्याल गर्नुहोला है त। पिण्ड कतिवटा दिने, यहाँ निकै विवाद छ है, हामीले पिण्ड किन यसरी कमी गरिरहेका छौँ, यो मेरो पनि प्रश्न थियो। अब यो प्रश्नको उत्तर मैले पनि खोजिरहेको छु तर पाएको छैन। हिजो एकजना गुरुसँग, सङ्घसभाको गुरुसँग फेसबुकमा कुराकानी भयो, गुरुदेव श्राद्धमा त कम्तीमा आफ्ना घरपट्टिका
बाउलाई छुट्टै हजुरबाउलाई छुट्टै हजुरआमालाई के अरे बाउलाई छुट्टै हजुरबालाई छुट्टै अनि बुढो हजुरबालाई छुट्टै दिनुपर्ने होइन भन्नुभयो हो त भने मैले अनि आफ्नो मामला पट्टिकालाई पनि छुट्टा छुट्टै छुट्टा छुट्टै दिनुपर्ने होइन भने हो भन्नुभयो है अनि उहाँले भन्नुभयो यसरी त नौडासित के अरे पिण्ड दिए हुन र भन्नुभयो क्या भने ठिक छ नौडा दिन मलाई दिनुहोस् तर वास्तवमा हो चाहिँ के हो भने पिण्ड कसलाई दिएको त यहाँनिर अर्को समस्या छ क्या पिण्ड कसैले सातवटा पनि दिन्छन् कसैले नौडा पनि दिन्छन् मान्छे हेरेर हुन्छ क्या आफ्नो परिवारमा को को छैन भन्ने कुरा पनि भर पर्छ कहिले कहिले त छवटा पिण्ड पनि तपाईँलाई लाग्छ ककालाई दिएको थाहा छैन होला सबैभन्दा पिण्ड तपाईँको बुवालाई दिएको अब आमा हुनुहुन्न भने बुवा र आमा सहित सपत्नी भनेको हुन्छ अनि हजुरबालाई दिएको है अनि हजुरआमालाई पनि के अरे अझ बुढो हजुरबालाई पनि दिएको तर सपत्नीका सहित हो के भयो कुरो बुझ्नुभयो तपाईँले पिण्डदान गर्दा बाउलाई पिता पितामह प्रपितामह भन्छ क्या बुवा हजुरबुवा बुढो हजुरबा भनेको छ अनि पत्नीहरूलाई सहित दिएको हुन्छ त्यसमा सँगै खानुभयो भनेर दिएको हुन्छ अनि मामलको हजुरबालाई मातामह प्रमातामह वृद्ध प्रमातामह मामलको हजुरबालाई मामलको बुढो हजुरबालाई मामलको खुम्री हजुरबालाई अझ के भन्छ अझ अझ बुढो हजुरबालाई होइन अझ बाजेलाई के भन्छ तपाईँहरू त्यसरी दिएको सपत्नीको भनेर दिएको पिण्ड हो एउटा विकृति हुन्छ त्यो चाहिँ यसो भूतप्रेतलाई मन चाहेको भनिन्छ होइन अब यहाँनिर अर्को समस्या छ त्यही गुरुले भन्नुभयो सिधा कतिवटा दिन्छ पिण्ड चाहिँ अलग अलग दिने मान्छेले सिधा किन एकै ठाउँमा दिएको भन्ने कुरा एकदम मेरो मनमा घट लागेको छ हुन पनि हो नि अब तपाईँहरूलाई थाहा छैन होला पारमाणु श्राद्धमा अथवा यो सोह्र श्राद्धमा विश्वदेव ब्राह्मण दुईटा हुन्छन् पितृ ब्राह्मण दुईटा थापे हुन्छन् अब त्यसरी कुरा गर्ने हो भने पितृ ब्राह्मण पनि त अलग अलग थापे हुन्थ्यो नि त यहाँनिर समस्या हो क्या हाम्रो चाहिँ यहाँ ज्वरो यहाँनिर छ क्या अब पितृ ब्राह्मण थाप्दा आफ्नो बाउ हजुरबाउ र बुढो हजुरबाउ तिनवटा ऋषि थाप्दै हुन्न हेर्नुहोस् है अनि मामलपट्टिको हजुरबाउ बुढो हजुरबाउ खम्री हजुरबाउलाई तिनवटा ऋषि थाप्दै हुन्न ब्राह्मण पितृ ब्राह्मण र पो सिधा अलग अलग अलग हुन्छ अब यहाँ कहाँनिर समस्या छ भने यो वास्तवमा सोह्र श्राद्धमा सोह्रवटा श्राद्ध गर्नुपर्छ नियम यहाँनिर हो अब तपाईँ ज्वरोबाट जानु पर्यो नि तर सम्भव छैन फेरि त्यो यहाँ मान्छेले एक दिन गर्न त यति धौधौ छ होइन त्यसो भएको हुँदा त्यो पनि सकिएन ऋषि अलग अलग थाप्नु पर्थ्यो त्यो पनि सकिएन होइन सिधा अलग अलग दिनु पर्थ्यो त्यो पनि सकिएन होइन किनकि सिधा भनेको त लगेर पकाएर खाने हो सिधा कपो खाने होइन नि त पिण्ड खाइहाल्ने चिज भयो वस्तु अमृत स्वरूप हो अक्षय तृतीय हेतु होइन भनेर हामीले संकल्प गर्नु परेन हो त्यसरी अलग अलग भइसकेपछि पिण्ड अलग अलग दियो सिधा चाहिँ एकै ठाउँमा राखेर अब यो वचनले अमुक गोत्रा होइन पिता पितामह प्रपितामह होइन यथाथा नाम अनि सपत्रिका नाम बसु रुद्र आदित्य स्वरूपाणाम है मान्छेले यही भन्दैन फेरि गुरुहरूले बसु भनेको के हो रुद्र भनेको के हो आदित्य भनेको केही थाहै छैन यो संस्कृत अलिकति पढेको मान्छेलाई भन्दा थाहा हुन्छ है अनि त्यसरी यो खालको तरिकाले दिनुपर्छ अब यसमा वाद विवाद नगरौँ क्या जे गरेका छौँ त्यसलाई एकदम अडिक भएर काम गरौँ न कम्तीमा श्राद्ध गरौँ श्राद्ध गरिसकेपछि तपाईँले मनमा लागेको कुरा बल्ल भनिदियो श्राद्ध गर्नु भएन धेरै फेरि मैले गरेन भन्न खोजे होइन माफ गर्नु होला फेरि धेरैले गर्नु भएको छ है फेरि होइन यो खालको परिस्थिति हाम्रो नेपालमा जन्मिरहेको छ अब एउटा अर्को म्यासेज त मलाई अहिले भर्खरै मैले हेरिरहेको छु आजसम्म एकदम रेग्मी हिरा अब कहाँबाट गर्नुभएको मलाई थाहा छैन उहाँलाई रेडियो सुन्नु भएको छ कि सुन्नु भएको छैन सायद सुन्नुहुन्छ होला है उहाँले पक्कै पनि रेडियो सुन्नुभयो होला उहाँले यस उहाँले नसुने पनि तपाईँहरूले हामीले त सुनिएको छ नि त हामीले पनि यहाँ केही न केही थाहा पाउनुपर्ने कुराहरू छ क्या यो थाहा पाउनुपर्ने कुरामा के पर्यो भने गुरु राधे राधे पार्वण श्राद्धमा आमा हुनुहुन्छ भने
हजुरआमा र बुढी हजुरआमालाई पिण्ड दिन मिल्दैन रे हो भन्नुभएको छ र फुपू सानीमा नबिती उहाँहरूका पतिहरूलाई पनि तर्पण गर्न मिल्दैन रे भन्नुभएको छ अनि ससुरा बुबालाई पनि पिण्ड दिनुपर्छ रे नत्र दोष लाग्छ मात्र होइन ससुरा बुबा गरी सात ससुरा बुवालाई पनि पिण्ड दिनुपर्छ रे नत्र दोष लाग्छ मात्र होइन ससुरा बुबा गरी सात पिण्ड दिनु भनेको सुनियो त भन्नुभएको छ मैले अहिले पनि फेरि भने यस्तो वाद विवाद कुराहरू नगरौं ससुरा भनेको को पिण्ड कसलाई दिइन्छ पिण्ड दिने कसलाई हो ससुराको कोही पनि मान्छे खलकै भएनन् उहाँको संसारै कोही भएन अनि जहिले पनि श्राद्ध के अरे क्रिया गरौँ भनेर लेखेको छ त्यो परेपछि दिनु पर्यो तर ससुरा आफ्नो घरका मान्छे होइनन् आफ्ना तीन पुस्तामा पर्दैनन् आमापट्टिका तीन पुस्तामा पर्दैनन् भने तर्पण दिए प्रसन्न हुन्छन् त्योभन्दा धेरै गर्नु पर्दैन क्या यो पितृकर्म धेरै गर्नु बिग्रिन्छ क्या हजुर बुझ्नु पनि पितृकर्ममा श्राद्धमा गाउँलाई बोलाएर चाहिँ ठूलो झ्याङ्गामा पकाएर खे खुवाउनु भने बिग्रिन्छ सटक्क गर्ने चोखनी त भएर गर्ने सकभरमा अर्को अर्को कुरो भन्ने खुलासा गर्दैन आज श्राद्धमा जो पाए त्यसलाई घरमा बोलाउनु पनि हुँदैन ल यो चाहिँ भने फेरि खुसुक्क भनेको मैले तपाईँलाई मात्रै कार्यक्रम सुन्नु भएको छ नि होइन खुसुक्क भनेको किनभने उसले नुहाएको हुन्छौन्न धुवाएको हुन्छौन्न तपाईँको घर लिपोत पारेर पुस पास पारेर चिटिक्क पारेर एकदम पवित्र पारेर गेटसम्म चाहिँ लगाएर पुरै बाटासम्म पानी हालेर आहा कति प्रसन्न पारेर पितृलाई आह्वान गरेको घरमा जो पाए त्यसलाई प्रवेश गराउने जो पाते भनेको फेरि अब तपाईँ नै जो पाते हुनुहुन्छ म पनि जो पाते हुन्छु जसले कर्म गर्दैन जो बिहान उठेर नुहाएको छैन जसले के के जति खाएर आएको छ त्यसलाई घरमा प्रवेश गर्न नदिनु त्यो दिन यसरी जान्नु पर्यो तपाईँ

0: है पितामहको उच्चारणै नगर्ने प्रपितामह वृद्ध प्रपितामहलाई दिने हो माथिकोलाई बाउलाई बुढो हजुरबाबुलाई अनि खुम्री हजुरबाबुलाई दिनु पर्यो क्या हजुर त्यसरी दिनुपर्छ पिण्ड रोक्न चाहिँ हुँदैन अनि मजाले दिनुपर्छ है ल भनेपछि अब तपाईँले आमा आमाको कुरो गर्नु मात्रै मैले बाउको कुरो मेन जराको कुरा गर्दै आमा भन्दा बाउ जरा हो नि त यहाँ त यो श्राद्ध कर्ममा त है यसो गरेर पनि तपाईँले पिण्ड दिनुपर्छ पिण्ड छोड्न हुँदैन ससुरबाट पिण्ड दिनु पर्दैन है तर मैले फेरि अहिले पनि भने श्राद्ध आफै नै गरिन्छ क्रिया आफै नै गरेको हो सन्तान सखात कोही पनि छैन उसको चार चार पुस्ता सात पुस्ता कोही पनि छैनन् काका ठुलो बाउ माइला बाउ होइन कोही पनि छैन भने श्राद्ध गरे पनि हुन्छ रोक्न चाहिँ हुँदैन अब यहाँ कतिसम्म के छ जेठो छोराको श्राद्ध गर्न के अरे बाउले क्रिया गर्न हुँदैन अथवा चाहिँ श्राद्ध गर्न हुँदैन भन्ने शास्त्रको वचन छ त्यही शास्त्रको अर्को पानामा के भनेको छ थाहा छ त्यसको पारिवारिक सम्बन्धमा भयो क्या कोही मान्छे पाइएन भने के गर्ने बाउले पनि गर्नु नरोक्नु भनेर लेखेको छ क्या यो हाम्रो सनातन सभ्यता यति सहज छ नगर्नु गर्न हुँदैन हो ठिक छ दोष लाग्छ तर है तर उसको सातौं पुस्ता दशौं पुस्ताको मान्छे कोही पनि भएनन् उसलाई कसैले चिन्दैन होइन अब के गर्ने जन्मेको थियो महाकालीमा आएर आयो बसे त मेचीमा है उसको हजुरबा आएर बसे अनि एक एकवटा छोरा भन्दा कहिले पाउँदै पाएन हजुरबाबुदेखि अथवा खुम्री हजुरबाबुदेखि अब कसले गरिन्छ श्राद्ध त्यसको भन्नु त पिताले नै गर्नुपर्छ क्रिया रोक्न हुँदैन श्राद्ध रोक्न हुँदैन शास्त्रको वचन अर्को पनि छ नि त्यही भएर आधी पढेर कुरो बिग्रिन हुँदैन आधी ग्याग्रो पानी छलछल के भन्छ त्यसलाई छछल्किन्छ भन्छन् नि होइन अथवा उछिटिन्छ के भन्छन् आधी ग्याग्रो पानी हुँदैन भरि ग्याग्रो आनन्द ठमठम हिँड्दा पनि केही हुन्न अरे कि त्यसो भएको हुँदा यसरी बुझौँ अझै धेरै कमेन्टहरू हुन सक्छन् मैले आज हाम्रो पात्रमा हेरेको छैन हामी एकैछिन लिन्छौँ विश्राम विश्रामपछि त्यही कमेन्टहरू भए म अझै धेरै जानकारी गराउँछु अनि तपाईँहरूलाई पनि यस्तै कुराहरू मैले फेसबुकतिर पनि टन्नै राखिदिएको छु हेर्नुहोला अनि तपाईँको बारेमा अझै केही मनमा उत्साह भए खबर गर्नुहोला एकैछिन छोटो विश्राम
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 648 98 142 73 76 1
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु। आदरणीय सज्जन, धेरै फोन पनि आइरहेका छन्, मलाई घरिघरि लाग्दैछ त्यो फोनमा पनि केही यस्तै जिज्ञासाहरू भइदिए कति राम्रो हुन्थ्यो, तर सकारात्मक खालका जिज्ञासा है, सकारात्मक जिज्ञासा भइदिए तपाईँलाई हाम्रो कति राम्रो हुन्थ्यो है। अब यो एउटा कमेन्ट आयो तले भर्खरै, गुरु राजे राजे, म महेन्द्रनगरबाट रेडियो सनातन हाम्रो पात्रबाट सुन्दैछु। गुरु, व्रत बसेको दिनमा र एक साकी बसेको दिन टमाटरको सेवन गर्न मिल्छ कि मिल्दैन? अब यस्तो छ क्या, यो टमाटर भन्ने शब्द राम्रो होइन, अझ धेरै गोलभेडा त धेरै अशुद्ध भन्छन्। अब यो टमाटर विकासी भएको भएर टमाटर ठुलो टमाटर भन्छन् होइन, अब यसलाई के भन्ने, अब खाएको राम्रो होइन, यो शुद्ध चिज होइन, तामसी चिजमा पर्छ है। अब यसलाई के हुन्छ भने, कहिलेकाहीँ हामी कतै जान्छौँ, गुरुदेव हजुरले टमाटर खाइसिन्छ लिसिन्छ, हामी त खाने गरेका छौँ, अब खानेकुरा त खानु पर्यो नि, भन्नु पर्यो नि होइन। त्यस भएको खाने यो जुन शुद्ध चिजमा पर्दैन टमाटर चाहिँ, यसरी बुझौँ क्या है, श्राद्धमा एक साकीमा व्रतमा नखाएको राम्रो, छोटो शब्दमा। गुरुदेव राधे प्रभु, आज म पितृ श्राद्ध गर्दै भन्नुभएको छ, धन्यवाद छ। खासै कमेन्ट रहेन रहेछ आज, यी दुईटा कमेन्ट भर्खरै आयो कमेन्ट। जय श्री राधे गुरु, प्रदेश जानलाई सबैभन्दा राम्रो कुन बार हुन्छ? गुरुदेव जानकारी गराइदिए आभारी हुने थिए। गुरु, म नि हाम्रो पात्रबाट सुन्दैछु गुरु भन्नु। अब यो प्रदेश भनेको विदेश हो, हाम्रो भाषामा विदेश जाने दिन, अब जस्तै घर परिवारबाट शनिबार नछुटिनु, मंगलबार नमिसिनु भन्ने सुन्नु भएको छ, शनिबार मंगलबार यो आइतबार पनि सकबार अलिकति खरबार हो होइन, त्यसमा पनि कुन दिशा आफ्नो घरबाट कहाँ जाँदैछौ, दिशा हेर्नुपर्छ, तिथिहरू हेर्नुपर्छ, कुन राशिमा चन्द्रमा छन् त्यो हेर्नुपर्छ, सबै कुरा हेरेर यात्रा गर्नुपर्छ। यस्तो भयो भने दिउँसो सम्पर्कमा रहनुहोला, भइहाल्छ है। तपाईँ कहाँबाट पढिरहनु भएको छ कमेन्ट भन्नुहुन्छ भने, हाम्रो पात्रमा गएर कमेन्ट फटाफट एकैछिनमा गर्नुहोला, कमेन्ट पढ्दैछौँ। कमेन्ट अब धेरै छैन, भर्खरै अर्को कमेन्ट आएको छ। गुरु राधे राधे, म तनहुँ बन्दीपुरदेखि झरना थापा मगर, म पावर एफएमदेखि दैनिक रूपमा सुन्ने गर्छु। गुरु, कुरो यताका गुरुहरूले त दशैंको जमरा राख्न हुन्न, दुई महिना हुन्छ भन्नुभएको छ। गुरु, राख्न मिल्छ कि मिल्दैन भनिदिनु पर्यो गुरु राधे राधे। ठूलो गल्ती बोल्नुभयो गुरुले, कहिल्यै पनि जमरा राख्दाखेरि दुई महिना कहिल्यै जिन्दगीमै पर्दैन क्या हजुर, यो राख्न हुन्छ मजाले, किनकि हामीले जमरा राख्ने भनेको जहिले पनि इतिहास हेर्नुहोस्, 1900 मलाई लाग्छ 1944 बाट पात्रो छापिएको छ नेपालमा है, म गलत छैन भने 44 अथवा 45 यस्तै हो, 1900 मलाई लाग्छ 44 हो, 1944 छापिएका पात्रामा अहिलेसम्म हेर्नु, कुनै पनि दिन असोज महिनाको शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म नवमलाई नवरात्र भनिन्छ क्या हजुर, अनि कसरी पर्छ त दुई महिना भने, त्यो सौर्यमान हेर्ने नै हामीले बेला चन्द्रमान हेर्ने हो, कहिले पनि पर्दैन, मजाले राख्नु होला। मैले हिजो पनि एउटा सानो फोटो बनाएर नवरात्र छँदैछ देवीको उपासना गर्नुहोस् है भनेर हिजो पोस्ट गरेको छु फेसबुक टिकटकमा, अलिकति फेसबुकमा त ठिकै हो, टिकटकमा अलिकति अराजक तत्त्वहरू हुँदो रहेछन्, धेरैले हेरि पनि दिनुभएको छ, लाखौंले हेर्नु भएको छ, तर कमेन्ट अनेक थरी आउँछन्, सासै मान्दिनँ भन्ने खालको मान्छे आउँछन् यो टिकटकमा चाहिँ, अलिक अराजक जस्तो लाग्यो मलाई है। त्यसो भएको हुँदा मजाले गर्न मिल्छ, तर के चाहिँ हो भने यो बेलाको नवरात्रमा शुक्र अस्त हुने भएकाले विशेष पूजाहरू गरेर धुमधामसँग जुन हामीले पोहोर पोहोर पलार पलार पाठ गराउने होइन, पूरा संकल्प गरेर त्यो खालको काम चाहिँ यो सालमा हुँदैन, नगर्नु, अस्तको बेला पूर्ण फल मिल्दैन है। यति भने अहिले मैले कार्यक्रममा छौ हामी, यतिखेर हामी यो कार्यक्रममा रहँदै गर्दा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छु। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे श्याम हजुर। ए प्रभु परमात्मा भगवान्, कोही हुनुहुन्छ, अलिकति आवाजमा डिस्टर्ब आइरहेको छ। राधे राधे हजुर। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ अरे?
1: म कपिलवस्तुबाट उडिरहन्छु, रेडियो परिवर्तन सुनेर पहिलेबाट फोन गरेको।
0: आरामै हुनुहुन्छ? ठिक ठाक छ ज्यानलाई?
1: एकदम ठिक ठाक छ गुरुजी।
0: कार्यक्रम दैनिक रूपमा सुन्नु भएको छ होइन?
1: म दैनिक रूपमा सुन्छु।
0: अनि आज कार्यक्रममा आउनु भएको छ, तपाईँको तिर स्वर श्राद्ध कसरी गर्छन्, केही छ मनमा जिज्ञासाहरू?
1: स्वर श्राद्ध त यहाँ गरिन्छ, मेरो बुवाले पनि गर्नुभयो, तर यहाँको ब्राह्मणहरूले जति कर्म गर्नु पर्थ्यो त्यति गरेको देखिँदैन यहाँले भने जस्तै। त्यसमा ब्राह्मण आदरणीय गुरुहरूले पारिवारिक शिक्षा संस्कृत भाषा पढेर आउनुभयो भने यसमा चाहिँ राम्रो प्रभाव पर्न सक्छ, सबैलाई राम्रो कर्म गराउन सक्नुहुन्छ,
0: काम चाहिँ हुन्छ, तर तपाईँको मन सन्तोष हुने खालको काम भएन।
1: हजुर, मन सन्तोष हुने गरी काम भएन।
0: अब के गर्नु त हजुर, अब भन्नु त, हामीले भनेका भनेछौँ भनेका भनेछौँ, पढ्दै हुन्थ्यो नि है, धेरै बेर लाग्दैन नि, दुई चार वर्ष मजाले संस्कृत पढ्दै त श्राद्ध गरेर सकिन्छ, पाँच वर्ष पढ्यो भने, तर पढ्दैन भने आयो तपाईँले भने समस्या यहाँनिर छ, संस्कृतको शब्दै आउँदैन है। ल अहिले के छ, अरू केही छ मनमा लागेका जिज्ञासा कि एक एक हेराउने?
1: मनमा लागेको जिज्ञासा जस्तै रेडियोहरूको ट्रान्सफर्मर अनि त्यसपछि गएर यो टावरहरू कसरी धार्मिक रूपमा सुरक्षा गर्ने बढी राम्रो हुन सक्छ, एउटा यो चाहिँ जिज्ञासा मेटाइदिनु पर्यो।
0: मैले
1: किनभने रेडियो नै कार्यक्रमहरू बस्छ,
0: मैले अस्ति नै एकचोटि यो यही यही बारेमा कुरो गरेको थिएँ होइन, तर यस्तो छ क्या, रेडियोका अब मैले कसलाई गरेर भन्ने भनेको, मैले काम त रेडियोमा बोल्ने, मैले बोलिसकेको छु, तर उहाँले मलाई कम्तीमा फोन गरेर वास्तु हेराउनु पर्यो परेन। रेडियोमा टावर राख्दाखेरि त्यो टावरमा अर्थिङ राख्नुपर्छ अनिवार्य, कोइला नुन तामाको भाँडो राखेर जमिनमा गाड्नुपर्छ हो कि न? अब त्यो चिजद्वारा पूर्व उत्तरको स्थान कडालाई गाडिदियो भने अन्त रेडियो बाँकी रहन्छ भन्नु त, यी सबै कुरा हेर्नुपर्छ। अब टावर भनेको भारी चिज हो, यो भारी चिज घरको पूर्व उत्तरमा राख्न हुँदैन, फेरि कहाँ राख्नुपर्छ भन्दा पश्चिमको साइडमा, दक्षिण दक्षिणपट्टिको साइड, पश्चिम साइडमा लगाएर टावर राख्यो भने त्यसमा राम्रो सुनिन्छ रेडियो भन्ने हो। अब यसमा धेरै कुराहरू छन्, अब तपाईँको चाहिँ कुन दिशामा फर्केको ठाउँमा रेडियो खोल्या छ, त्यसको कुन दिशामा अर्थिङ राख्ने, त्यसको ट्रान्समिटर कतापट्टि लगाएर राख्ने, त्यो ट्रान्समिटर भनेको अग्नि तत्व पनि हो, ट्रान्समिटर भनेको वायु तत्व पनि हो क्या, त्यसलाई कुन हिसाबले समायोजन गर्ने होइन, बुझ्नु भएको छ?
1: हजुर हजुर।
0: यो सबै कुरा चाहिँ अब के हुन्छ भने हामीले अब यो सबै कुरा हेर्नुपर्छ, कम्तीमा रेडियो सुन्ने श्रोता मात्रै नभएर रेडियो कर्मीहरूले पनि गुरुदेव यस्तो भएन लौ न भनेर अहिलेसम्म कसले सोधेको थिएँ, एक शब्द कसैले सोधेको त? अनि मैले त भनिदिएको छु, वास्तु मिलाउनु भनेको रेडियोलाई मात्रै होइन, टिभीलाई पनि हो, टिभीलाई मात्रै होइन, दोकानलाई पनि हो, होटललाई पनि हो, घरलाई पनि हो, मन्दिरलाई पनि हो। तपाईँको गाउँमा एउटा कुनै पनि के भन्छ त्यसलाई उद्यान बनाउनु पर्यो, खेल्ने ठाउँमा त्यसलाई के भन्छ पार्क भन्नुहुन्छ होइन, त्यो पार्क बनाउँदा पनि त्यहाँ पार्कमा कतै पोखरी हुन्छ, कतै चाहिँ त्यहाँ एउटा रुखहरू रोपेको हुन्छ, कतै बाटोमा यसो घुमेर फोटो खिच्ने ठाउँ हुन्छ, सबैको लागि वास्तु मिल्नुपर्छ के, अनि बल्ला त्यो पार्क चल्ने हो, बुझ्नुभयो कि भएन?
1: एकदम गुरुजी।
0: अब
1: मेरो छोराको चाहिँ सीमा हेरिदिनु पर्यो गुरुजी।
0: भन्नु त, छोराको साल महिना गते समय
1: 2076 साल मार्चको 15 गते बुधबार 12:03
0: 12:03
1: हजुर, अनि कपिलवस्तु जिल्लाको कपिलवस्तु अस्पतालमा।
0: तपाईँको छोराको नाम दुर्गामणि नाम आउँछ, मिन राशि हुन्छ, पञ्चमी भन्ने तिथिमा जन्म भएको छ, लग्न मेष लग्न छ, लग्नको मालिक मंगल अष्टम स्थानमा छ, असाध्य खरो हुन्छ केटो है, अहिले यो 18 वर्षसम्म शनि भन्ने ग्रह चलिरहेको छ, शनि तपाईँको छोराको लागि भाग्य स्थानमा बृहस्पतिको साथमा राहुको दृष्टिमा छ, शनिको तुरुन्तै शान्ति गर्नु, देवेपट्टिको खुट्टाहरूमा अलिकति के फ्याक्चर हुने, दुख्ने, पोल्ने के भन्नुभएको छ कि छैन?
1: पोलेको पनि छ, अनि एकचोटि साइकलले काटेको पनि छ।
0: के गर्नु त, तपाईँहरू पनि बेलामा फोन गर्नुहुन्न। अनि म हजुरलाई अर्को कुरो भनौँ एउटा,
1: हजुर हजुर,
0: यो आम जनताको मनमा के हुँदो रहेछ भने मेरो यो मैले गरेको अनुभव है, यो मेरो अनुभव झुटो पनि हुन सक्छ, गुरुलाई हेराउने राम्रो भन्यो भने त आहा भन्यो भने त, नराम्रो भन्यो भने चाहिँ हेरेर जाने, खर्चैमा चाहिँ गराउने बाहुनलाई, के अरे खालि हेराएपछि खर्च गराउँछन् बाहुनहरू भन्ने खालको मनको मान्छेको मानसिकता हुन्छ है। अघि तपाईँले सोध्नु भएको वास्तुको बारेमा रेडियो कर्मीलाई भनिदिनु भन्नुहुन्छ, मैले भन्ने ठिक छ, तर त रेडियोको टावर सार्नुपर्छ है, यहाँ यो तपाईँको टिसा मिलेन छ, तपाईँको ट्रान्समिटर राख्ने ठाउँ मिलेन छ, सारो भन्दा त्यहाँ खर्च हुने हो नि त होइन, अनि त्यो खर्च हुन्छ भन्ने बित्तिकै ए छोड्दैन यस्ता कुरा हुँदै गर्छ हे चलिरहेको छ भन्ने खालको मान्छेको भावना आयो क्या धेरै ठाउँमा यहाँ। त्यही भएर के हो भने ज्योतिष गुरुले वास्तुविद गुरुहरूले तपाईँलाई जे कुरो भन्दै हुनुहुन्छ भनेको कुरा मान्नुभयो भने सफल बनियो, हेराएर तपाईँको भाग्य चम्किँदैन फेरि फेरि भनेर। अब तपाईँको छोरालाई, अब तपाईँको छोरालाई शनिको शान्ति गर्नुपर्छ, तपाईँको छोराको चिनाबाट हेर्दा तपाईँको घर परिवारमा आफ्नै परिवारभित्र कोही मान्छे अकालमा मृत्यु भएको अलिकति अप्रिय घटना घटेको योग छ, के छ त्यस्तो? अनि बिहिबारको व्रत बस्ने, एउटा घाँटीमा कवचहरू लाउने, शनिको 18 वर्षसम्म एकदम योग छ, यसले गर्दा पढाइमा ढिलो हुने होइन, जे काममा पनि सुस्त हुने, एकदम धेरै रिसाउने खालको बच्चा हुन्छन्, राम्रोसँग शान्तिहरू गर्नु, पूजापाठ गर्नु राम्रो हुन्छ है।
1: अनि
0: यसको लागि रातो रङ, पहेँलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, नौ अङ्क राम्रो हुन्छ है, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँगका विशेष कुराकानीहरू गर्ने प्रयासमा लागिरहेका छौं है। हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिइरहेका छौं। यतिखेर एउटा यस्तो छ कुराकानी, यहाँ कस्तो भइदियो भने राजराज गुरु मोहन गोरख हो, म मलेसियाबाट हजुरको कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ, विशेष आभार छ, विभिन्न राष्ट्रबाट कार्यक्रम सुनिदिनु भएको छ, खुसी लाग्छ। जय श्री राधे गुरु, म सूर्य थापा बन्दर पेकबाट हाम्रो पात्रो एपमा सनातन रेडियो नेटवर्कमा कार्यक्रम सुन्दैछु। गुरु, महालयको श्राद्ध गर्न मेरो हजुर बुबाको तिथि चतुर्दशी तिथि र मेरो बुबाको पनि चतुर्दशी तिथि पर्यो तर गुरु हजुर बुबाको चाहिँ अकाल मृत्यु भएको रे, त्यही भएर बुबाले चतुर्दशीमै गर्नुहुन्थ्यो, अब बुबाको नि चतुर्दशीमा श्राद्ध गर्नु कि अथवा औंसीमा गर्नु? गुरु, हाम्रो गुरुले त अष्टमी वा औंसीमा गर्नु भन्नुभएको छ, के गर्दा उचित होला गुरु, जानकारी गराइदिए साह्रै आभारी हुने थिए गुरु, जय श्री राधे भन्नुभएको छ। चतुर्दशीमा अकाल मृत्यु भएका अनि तपाईँले चाहिँ शस्त्र अस्त्रले घात भएका व्यक्तिहरूको चाहिँ चतुर्दशीमा श्राद्ध गर्ने, चतुर्दशी भन्दा के अरे त्यसरी अकाल भन्दा त्यस्तो अधोगति हुने गरी नमरेकाको चाहिँ चतुर्दशीमा नगरेर अष्टमी द्वादशी औंसीमा गर्नु भन्छन्। अब तपाईँको यहाँ तपाईँको जुन छ घरको परिस्थिति, हजुरबुवाको चाहिँ अकाल मृत्यु भन्नुभएको छ, अब अकाल मृत्यु पनि कसरी अकाल भयो होइन, कोही लडेर चटपटक लागेर कुकुरले लागेर गोलीले लागेर मरेको हो भने हजुरबुवाको तपाईँले एक उद्देश्य पनि श्राद्ध गर्नुहुन्छ भने हजुरबाकोमा गर्न पाइयो, नभएदेखि तपाईँले बुवाकोलाई चाहिँ अष्टमी द्वादशी औंसीमा गर्दा राम्रो र उचित हुन्छ है, मैले यसरी भने ल। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, आज धेरै फोनमा हामी लिएन, माफ गर्नुहोला, धेरैको मनमा केही जिज्ञासा हुन्थ्यो, तर पनि त्यो तपाईँका जिज्ञासाहरू हामीलाई फेसबुकबाट फोनबाट पनि दिने भइराख्नुहुन्छ, हामी त्यसलाई भोलिका दिनमा रेडियोमा जानकारी गराउने नै छौँ। आज अष्टमी श्राद्ध हो, भोलि नवमी श्राद्ध, अब आजदेखि लगातार श्राद्ध दिनदिनै परेका छन्, घटबड छैन है, आज अष्टमी भएपछि नवमी दशमी एकादशी द्वादशी लगातार परेको छ, कसैले पनि नातिनुहोला, श्राद्ध आफ्नो तिथिमा गर्नुहोला है, अनि कहिलेकाहीँ श्राद्ध रोकियो भने त्यस्तो खण्डमा चाहिँ हामीलाई खबर गर्नुहोला, कसरी गर्ने, यस्तो कारणले रोकियो भन्नु, रोकिने कारणदेखि पनि फरक पर्छ है। त्यसो भएको हुँदा मैले तपाईँहरूलाई यो कुराको जानकारी गराएँ, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष कुराहरूको हामी जानकारी दिने गर्छौं। मलाई हिजो कता कता घडी लाउन हुँदैन रे हो, टिका लाउन हुँदैन रे हो, अथवा रातो वस्त्र पहिन्न हुन्न रे हो भन्ने एकदम विवादित कुराहरू पनि कसैले गर्नुभएको छ। तर एउटा कुरा भनिहाल्छु म, हुँदैन थाहा छ तपाईँलाई, तर त्यही लाएर तपाईँले फेरि हामीलाई प्रश्न गर्ने काम चाहिँ नगर्नु के, हैरान भइयो। मलाई त यस्तो लाग्छ हामी अहिलेको उदाउँदै गरेको पण्डितहरूलाई गुरुहरूलाई आजसम्म गरेको हाम्रो बाबुबाजेले गरेको कर्म किन यसरी मान्छेले चाहिँ अटेर गरिरहेका रहेछन्, शास्त्रमा त पहिलेदेखि भने रहेछ होइन। तपाईँहरूले यसलाई धेरै कुरामा बुझ्नुपर्छ क्या, कुनै कुनै गुरुहरूले आज पनि के भन्नुहुन्छ, होइन मेरो त बाबु हजुरबाबुदेखि मगा बारेका छन् भन्छ। मगा तिथि र द्वादशी तिथि फरक हो, तपाईँले गर्ने सोह्र श्राद्ध तिथि फरक श्राद्ध हो, यसलाई अझ बुझ्ने भाषामा भनौँ, तपाईँले जुन गर्दै हुनुहुन्छ श्राद्ध, सोह्र श्राद्धमा हरेक दिन गरिने श्राद्ध नक्षत्र हेरिँदैन क्या त्यसलाई, आजिममा गरिदिनुहोस् के अरे, ल क्लियर गुरु है, तपाईँहरूले सोह्र श्राद्ध अथवा पार्वण श्राद्ध गर्दै हुनुहुन्छ भने कुन नक्षत्र छ आँचीमा गर्नु, अब आँचीमा च्याप पहिलो त हो, ल अब आँचीमा गरेपछि मगा देखिन्छ देखिँदैन नि, तपाईँले गर्ने भनेको तिथिमा हो, अब तिथि हेर्नु फेरि आँखा खोलेर तपाईँको बुवाको कुन तिथि छ, चतुर्दशी तिथि चाहिँ नगर्नु, अरू तिथि लगातार श्राद्ध गर्नु नरोकेको खण्डमा, बुझ्नुभयो के भन्ने अब। ल कार्यक्रमको हामी यतिखेर अन्तिम अन्तिम भागमा पनि छौँ, हामी दैनिक रूपमा 8 बजेदेखि 9 बजेसम्म कुराकानी गर्छौँ, हामीले यस्तै कुराहरू तपाईँलाई के बारेमा जानकारी गराउनु, अब वास्तुको बारेमा एकदमै धेरैले मलाई प्रश्न गर्नुभएको छ, अनि वास्तुको बारेमा अनि ग्रह शान्ति गर्ने कुराहरूको बारेमा धेरै कुराहरू छन्, हामी सबैलाई एकमुष्ट रूपमा अनि हामीलाई तपाईँहरूको बारेमा धेरै कुरा छ। एउटा कमेन्ट आइहाल्यो, फेरि मेसेज आएको छ है, फेरि सूतक पर्यो, लो औँसीको दिन 14 दिन पुग्छ, श्राद्ध गर्ने कि नगर्ने, तिथि गइसक्यो, नवमीको हो, के गर्ने होला गुरु बताइदिए, आभारी हुने थिए, जय श्री राधे। एउटा हो, एउटा महत्वपूर्ण कुराले उठान गर्नुभयो, अरू अरू जस्तो सोह्र श्राद्धमा औँसीमा श्राद्ध गर्न मिल्छ क्या, तपाईँको अब सूतक पर्यो औँसीमा 14 दिन पुग्यो, तपाईँले औँसीको दिनमा श्राद्ध गर्न 14 दिन पुग्यो त गर्न मिलिहाल्छ नि, 11 दिनपछि त गर्न मिल्यो त श्राद्ध, मिलेन मिल्यो है, त्यसो भएको त यो पनि गर्नु ल, पक्कै पनि रेडियो सुनेर होला उहाँले कमेन्ट गर्नुभएको, यहाँ मलाई मेसेज गर्नुभएको, तपाईँहरू धेरै हुनुहुन्छ जताततैबाट हामीलाई प्रश्नमाथि प्रश्न आइरहेको छ, सबै प्रश्नको उत्तर दिइरहेका छौं, तपाईँहरूलाई धेरैभन्दा धेरै सम्झना छ, सकभर सनातन सभ्यतामा मिलेर अगाडि बढौं, तर मिल्ने क्रममा शास्त्र मार्नु भयो भने चाहिँ म चाहिँ मिल्दिनँ है, फेरि शास्त्र मर्दैन ठिक छ, जस्तै अब तपाईँलाई एउटा सानो उदिहाल्छु उदाहरण अनि म रेडियोबाट तपाईँसँग विदा हुन्छु, श्राद्धमा 6 वटा पिण्ड दिइन्छ, तर होइन म त मेरो ठुलो बुवाको पनि आफन्त कोही पनि छैनन्, बिचरा उहाँ बितेर जानुभयो, मैले नि श्राद्ध गरिदिएको क्रिया गरेको, म त एउटा उहाँलाई श्राद्धमा पिण्ड दिन्छु, राम्रो श्राद्ध त कसले नै हुँदैन कसले भने, म त अरू त्यस्तै उस्तै हो, मेरो काका पनि हुनुहुन्न उहाँलाई पनि दिन्छु, राम्रो ठिक छ दिनु, मेरो ठुल्दाई बित्नुभयो, ठुल्दाईको छोरा छैनन्, भाउजू पनि कता पहिलो जानुभयो, उहाँको कसलेको श्राद्ध गर्छ, मै दिन्छु है गुरु, त्यो पनि राम्रो छ, दिनु न त, शास्त्र मरेन नि त्यसमा, शास्त्र बाँच्यो, शास्त्र बचाएर धेरै काम गर्नु, सबै काम गर्नु मिल्छ, तर मेरो चाहिँ बुवा हुनुहुन्न हजुरबा हुनुहुन्छ अरे, सोह्र श्राद्ध श्राद्ध गर्नु पर्दैन अरे हो, त्यो चाहिँ शास्त्र मर है, फेरि शास्त्र मार्न हुँदैन, बुवा हुनुहुन्न हजुरबा हुनुहुन्छ भने बुढो हजुरबा खुमिरी हजुरबालाई तानेर दिनुपर्छ, 3 पुस्ता तान्नु पर्छ, सकियो, यसरी बुझेर काम गर्नुहोला, सबै सबैलाई आशीर्वाद, मैले केही जान थिइनँ, अलिअलि मात्र तपाईँलाई सिकाउन मात्रै खोजेको थिएँ, धेरै बोले भने क्षमा चाहन्छु, सबै सबैप्रति आभार, सोह्र श्राद्ध लागिरहेको छ पितृपक्षमा, कसैले भन्नुहुन्छ मेरो त मुख लाटो भयो गुरु भन्नुहुन्छ, किन भनेको टमाटर खान नपाएर अरे, अनि अर्को नि अर्को लसुन प्याज राम राम राम राम, हट यो श्राद्ध भरि पनि नखाने क्या, कहिले पनि नखाने यो सोह्र श्राद्धमा, कहिले 16 दिनसम्म औँसीसम्म नखाने, फेरि नवरात्र लाग नखाने, तामसी भोजन गर्न हुन्न नि 9 दिनसम्म, हुन त के खानुहुन्छ है, त्यसो भएको हुँदा म यसको बारेमा फेरि भोलि पर्सि चर्चा गर्दै नै छु। आजको लागि भने आज्ञा चाहन्छु। तपाईँको दिन शुभ रहोस्। राधे राधे।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98520।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने कुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuwa Sabha 95.5 MHz.
7: तीन गुना बढी टिक छ, हुलास भए अरू किन खोज्ने?
8: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिका दुई स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा खसेको प्रहरीले जनाएको छ। बसमा चालक सहित 18 जना सवार थिए। दुर्घटनामा 6 जनाको मृत्यु भएको, 10 जना घाइते भएको र 2 जना सकुशल रहेको प्रहरीले जनाएको छ। मृतक मध्ये जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ अनि 5 मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा अपरान्न 3 बजे काठमाडौँको वनस्थलीस्थित घण्टी घरमा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य, मनोनयन विभागीय प्रमुख तथा उप प्रमुख मनोनयन लगायत विषयमा छलफल हुने रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। कंग्रेसले केन्द्रीय कार्य समितिमा पदाधिकारी संख्या अझै बढ़ाउने भएको छ। 15 औं महाधिवेशनको पूर्व सन्ध्यामा कंग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कंग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपेको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कंग्रेस लागेको हो। यस्तै कंग्रेसको 15 औं महाधिवेशन भोलिबाट शुरू हुँदैछ। केन्द्रीय निर्वाचन समितिले उद्घाटनकै भोलिपल्ट सोमबार अपरान्न 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 औं महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्यीय पुर्याइएको छ। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। बाढ़ी पहिरो तथा विपदका कारण विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका सड़क खण्ड प्रभावित छन्। प्रहरीका अनुसार रसुवामा बाढ़ीका कारण मुख्य राजमार्ग सड़क पूर्ण रूपमा अवरूद्ध छ। यस्तै सो सड़क खण्ड अर्को सूचना नभएसम्म सञ्चालनमा नआउने पनि जनाइएको छ। त्यस्तै मनाङको बेसी शहर हुँदै खाङसारसम्म जाने सड़क बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध भएपछि सो क्षेत्रमा यातायात सञ्चालन प्रभावित भएको छ। म्याग्दीमा बेनी जोमसोम सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। धादिङको सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल भोटेकोसी बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक सड़क परिवाटार मास्टर सड़क मरमतका लागि आज सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको परिवाटार पिपलटार आदमटार बेलिनटार मास्टर सड़क खण्डमा मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले सवारी चलाउन रोक लगाइएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेद्वारा जारी सूचना अनुसार आज बिहान 10 बजेदेखि अपरान्ह 3 बजेसम्म सो सड़क खण्ड भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बन्दको अवधिमा यात्रु तथा चालकलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भुरले कोशी खोला फोसेटार कल्लेरी टार वा अन्य वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एड्रेसिभ ब्रान्ड राज्यको दस मजाले दस।

0: Tanrı orkina kuzni.
1: Why this person deki rastralay jordi. Nepal's number one ethnicity brand. Rajiko. Dasta Manchale Dasta.
2: विपद पछि तपाईँ वा तपाईँका बालबालिकामा डर चिन्ता झर्को लाग्ने वा निद्रा नलाग्ने तथा व्यवहार परिवर्तन जस्ता समस्या देखिन सक्छन्। यस्तो असामान्य परिस्थितिमा तपाईँ वा तपाईँका बालबालिका एक्लो हुनुहुन्न। संरक्षण सम्बन्धी जोखिम तथा हिंसा दुर्व्यवहार बेवास्ता जस्ता घटनाहरूले मनोसामाजिक समस्याहरू उत्पन्न गर्न वा अझ बढ़ाउन सक्छन्।
3: मनमा अत्याधिक तनाव भएमा वा बालबालिकाको व्यवहारमा परिवर्तन देखिएमा सहयोग लिनुहोस्। मनोसामाजिक परामर्शका लागि निशुल्क हेल्पलाइन टीपीओ नेपालको 1660102005 मा र सीएमसी नेपालको 1810500400 मा सम्पर्क गर्नुहोस्। आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 मा सम्पर्क गरौं।
2: समस्या मनमै नराखौं, सहयोग मागौं।
3: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एथेस्टिक ब्रान्ड राजीको दस्ता मञ्चले।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एक्सेसिभ ब्रान्ड राजीको दस छ मजाले दस।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडहेसिभ ब्रान्ड राजीको टास्ता मजाले टास्ता।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपालको नम्बर 1 एफएसटी ब्रान्ड राजुको दस्ता मच्छ

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्कर सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901155।
6: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
7: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98131-51107 र 98030-96299। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-46488 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
3: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
4: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
3: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
4: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: थप जानकारीको लागि 029-762-061,
5: 029-573-315
4: र 98-520-60-177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
6: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खाँदबारी संखुवा सभा।
7: सम्पर्क नम्बर 0295625201 97492720
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
4: र 9819327375।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।

0: साह्रै मिठो कुरो सम्झायो हौ साईला।
1: अब अहिले थरी थरीका चिसो थरी थरीका खोला खोइ कता गयो धारा कता गयो खोला
0: त्यो बोतलको पानी न त पुरा

0: होइ अब त देउता पनि भेट्छन्, वन जङ्गल पनि भेट्छन्,
1: देवी देउरानी पनि भेट्छन्, यही पालाले त मान्छेले मान्छेलाई पनि भेट्छन्। के अरे
2: भेट्छन् मात्रै, भेटिसके साइला भेटिसके। हरे हरे
3: धर्म कर्म को जिम्मा राखी देवता बेचन पैसा को लागी, पैसा के लागी अपनो बिरानो सब छोड़ी जानु एक लो, पैसा के लागी।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वड़ा नम्बर 9 स्थित तुम्लिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुम्लिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
5: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि 5 खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केवी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
8: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
8: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
8: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीमका दाइली।
7: सम्पर्क 0249140084 र 98040458।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
14: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
8: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
14: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
8: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
8: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
8: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
8: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
8: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
8: थप जानकारीको लागि 029562061
7: 029570315
8: र 98520601177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुजुर्ग बाटो दूरसञ्चार जाने बाटो।
8: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 9824-3-4688 वाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
10: सम्पर्क नम्बर 9860964000
3: र 9919327675।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7औं वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5.5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मन्सुरी चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुरी चामल ₹1425 प्रति बोरा,
12: स्टिम जिरा मसिनो चामल रु 87 प्रति केजी, स्टिम जिरा मसिनो चामल रु 2175 प्रति बोरा
13: र चिनी प्रति किलो 110 उपलब्ध छ।
12: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, सम्पर्क नम्बर 0295625201, 97449522।
14: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुम्लिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुम्लिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-00-62।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि पाँच खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा, बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 KV मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
9: This is Radio Songkhwasaba 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र

0: कपाट पूर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, खाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथिभरा डेन्टल, खातबारी नगरपालिका 1 घाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

शान्तिपुर डायरीमा एआई प्रस्तोताको नमस्कार, शुरू गरौं मुख्य समाचार अपडेटबाट। रूकुम पश्चिम जिल्लाको सबैभन्दा ठूलो स्यार्पू जलविद्युत आयोजनाबाट बिहिबारदेखि परीक्षण उत्पादन शुरू भएको छ। 3.3 मेगावाट क्षमताको यो आयोजना बाफीकोट गाउँपालिका 3 स्थित स्यार्पू ताल हुँदै बग्ने तिल्चा खोलामा रहेको छ। विद्युत उत्पादनको परीक्षण सफल भएपछि प्राधिकरणको अनुमतिमा व्यावसायिक उत्पादन शुरू गरिने प्रमुख लिमिटेडका कार्यकारी अधिकृत प्रदीप ओलीले जानकारी दिनुभयो। करिब 62 करोड़ रूपियाँ लागतमा आयोजना निर्माण भएको हो। आयोजनामा संघीय सरकारको अर्थ मन्त्रालयको 1% लगानी रहेको छ। रूकुम पश्चिमका 6 वटै स्थानीय तहले 54% लगानी गरेका छन्। बाँकी 45% पब्लिक शेयरका रूपमा लैजाने स्यार्पू पावर कम्पनी लिमिटेडले जनाएको छ। 3.3 मेगावाटको स्यार्पू जलविद्युत आयोजनाको परीक्षण उत्पादन शुरू भएको खबर सुन्नुभयो। अब चाडपर्व नजिकिएसँगै 2 सातामै 8,000 टन चीनी आयात र थप 17,000 टन ल्याइँदै गरेको अपडेट। ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा चीनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भारतबाट 25,000 टन चीनी आयात गर्ने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन बीरगंज प्रादेशिक कार्यालयका सूचना अधिकृत संजय गुप्ताका अनुसार असोज लागे यता चीनी बोकेका 3 वटा रेलका खेप बीरगंज आइपुगेका छन्। पहिलो खेपबाट 2,679 टन 60 क्विन्टल, दोस्रोबाट 2,671 टन 20 क्विन्टल र तेस्रोबाट 2,640 टन चीनी आएको छ। 3 वटा खेपबाट हालसम्म 7,990 टन 80 क्विन्टल चीनी बीरगंज आइपुगेको छ। बाँकी चीनी पनि श्रमशः ल्याउने तयारी भइरहेको गुप्ताले बताउनुभयो। उहाँका अनुसार चाड पर्वमा चीनीको माग बढ़ने भएकाले आयातलाई प्राथमिकता दिइएको छ र आइसकेको चीनी बजारमा पठाउन शुरू गरिएको छ। सरकारको पहलमा भारतको गुजरात स्थित रेणु सोगर मिलबाट खरिद गरिएको चीनी बीरगंज स्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। कुल 25,000 टन मध्ये साल्ट ट्रेडिङले 22,500 टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले 2,500 टन पाउनेछन्। चाडपर्वमा घरायसी उपभोगसँगै मिठाई, बेकरी तथा अन्य खाद्य सामग्री उत्पादनमा चीनीको खपत बढ़ने भएकाले माग अनुसार आपूर्ति व्यवस्थापन गर्न सरकारी संस्थान मार्फत चीनी आयात गरिएको हो। बजारमा अभाव हुन नदिन र मूल्यमा अनावश्यक दबाव पर्न नदिन आयात बढ़ाइएको साल्ट ट्रेडिङले जनाएको छ। बीरगंजबाट चीनी मुलुकका विभिन्न बजारमा पठाउन थालिएको छ। बीरगंज प्रमुख व्यापारिक नाका हुनुका साथै सिर्सिया सुक्खा बन्दरगाहसम्म भारतीय रेल मार्फत माल सामान ल्याउन सकिने भएकाले ठूलो परिमाणमा चीनी आयातका लागि यो नाका प्रयोग हुँदै आएको छ। चाडपर्व नजिकिएसँगै 2 सातामै 8,000 टन चीनी आयात थप 17,000 टन ल्याइँदैछ। अब दाउने बस दुर्घटनामा मृत्यु भएका 5 जनाको पहिचान बारेको खबर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा 12 जना घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार मृत्यु भएका 6 जना मध्ये 5 जनाको पहिचान खुलेको छ भने 1 जनाको पहिचान खुल्न बाँकी छ। पहिचान खुल्नेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँकेको कोहलपुर नगरपालिका 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 हुन्छ। पहिचान खुल्न बाँकी मृतक अन्दाजी 40 देखि 42 वर्ष हुनुहुन्छ। घाइतेलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुर अस्पताल लगिएको छ। प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा शनिबार बिहान 4 बजे दुर्घटना भएको हो। नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 316K 1553 नम्बरको यात्रुवाहक बस सड़कबाट नालामा खसेको थियो। चालकले नियन्त्रण गुमाउनु भएपछि बस पल्टिएको प्रहरीले जनाएको छ। दाउन्ने बस दुर्घटनामा मृत्यु भएका 5 जनाको पहिचान भएको छ। अब चाडपर्व नजिकिएसँगै बीरगंज भन्सारको राजस्व बढ़ेको खबर सुनौं। दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिएसँगै बीरगंज नाकाबाट चाडपर्व लक्षित वस्तुको आयात बढ़न थालेको छ। तयारी कपड़ा, मदिरा, होजियारीका सामान, जुत्ता, चप्पल, दलहन, खाद्यान्न तथा विद्युतीय उपकरणको आयात बढ़ेको हो।
आयात बढ़ेसँगै यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा देखिन थालेको छ। वीरगंज भन्सार कार्यालयका अनुसार पछिल्लो समय मालवाहक सवारी साधनको आवागमन र भन्सार जाँचपासबाट हुने वस्तुको परिमाण बढ़ेको छ। प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीका अनुसार चाड़पर्व लक्षित वस्तुको आयात बढ़ेकाले दैनिक राजस्व संकलनमा पनि वृद्धि भएको छ। वहाँले आयातको मात्रा बढ़ेसँगै त्यसको असर दैनिक राजस्व संकलनमा देखिएको बताउनु भएको छ। पछिल्ला दिनमा कार्यालयले दैनिक औसत 80 करोड़देखि 1,50,00,000,00,000 रूपियाँसम्म राजस्व संकलन गरिरहेको छ। असोज 15 कार्यालयले 11,33,00,00,000 रूपियाँ राजस्व संकलन गरिसकेको छ। कार्यालयले असोजमा 26,46,00,00,000 रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राख्छ। असोजको मध्यसम्म लक्ष्यको करिब 43% राजस्व संकलन भएको छ। मैनालीले आगामी दिनमा आयातको यही गति कायम रहे असोजको राजस्व लक्ष्य भेट्टाउन सकिने अवस्था रहेको बताउनु भएको छ। चाडपर्व शुरू हुन अझै केही समय बाँकी रहेकाले आयात अझ बढ़न सक्ने उहाँको भनाई छ। सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी मार्फत हुने व्यापारिक गतिविधिले वीरगंज नाकालाई मुलुकको आयात व्यापारको प्रमुख केन्द्र बनाएको छ। चाडपर्व नजिकिएसँगै वीरगंज भन्सारको राजस्व बढ़ेको छ। अब धौलीगंगा बाँधका ढोका खोलिएपछि कञ्चनपुरसम्मै महाकालीको बहाव बढ़न सक्ने खबर। भारतको उत्तराखण्ड स्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न थालिएको छ। बाँधमा जम्मा भएको सिल्ट सफा गर्न शनिबार बिहान 1 बजेदेखि बाँधका ढोका खोलिएको हो। एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनका अनुसार जलाशयमा जम्मा भएको सिल्ट सफा गर्न 48 घण्टासम्म प्रक्रिया सञ्चालन हुनेछ। असोज 17 गते बिहान 1 बजेदेखि शुरू भएको प्रक्रिया असोज 19 गते बिहान 1 बजेसम्म चल्नेछ। बाँधबाट पानी छोड़िएपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले असोज 17 देखि 19 गतेसम्म र त्यसपछि पनि महाकालीको जलस्तर बढ़न सक्ने सम्भावना रहेको जनाएको छ। पानी क्रमशः तल्लो तटीय क्षेत्रमा पुग्दा नदीको बहाव बढ़न सक्ने भएकाले नदीमा माछा मार्न दाउरा संकलन गर्न फोटो तथा भिडियो खिच्न वा अन्य प्रयोजनले नदी किनार र नदीभित्र नजान आग्रह गरिएको छ। यसअघि असोज 11 र 12 गतेका लागि तय गरिएको पानी छोड्ने कार्यक्रम निरन्तर वर्षा र महाकालीको बढ़दो जलस्तरका कारण स्थगित गरिएको थियो। त्यतिबेला धारचुलाका उपजिल्लाधिकारी आशिष जोशीले धौलीगंगा पावर स्टेशनलाई पत्र पठाउँदै महाकालीको जलस्तर खतरा तभन्दा माथि पुग्न सक्ने जोखिम औल्याउनु भएको थियो। पछिल्लो मापन अनुसार शनिबार बिहान 6 बजे बनबासा स्थित शारदा ब्यारेजमा महाकालीको बहाव 40,599 क्युसेक रहेको स्थानिक प्रशासन र सुरक्षा निकायले निगरानी गरिरहेका छन्। धौलीगंगा बाँधका ढोका खोलिएका छन्। कञ्चनपुरसम्मै महाकालीको बहाव बढ़न सक्ने बताइएको छ। अब रासोपा केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचन तयारीबारे छलफल हुने खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो 3 बजे काठमाण्डौको वनस्थली स्थित घण्टीघरमा बैठक बस्न लागेको हो। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन तथा विभागीय प्रमुख र उपप्रमुख मनोनयन लगायत विषयमा छलफल हुने रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गरिने हामी आउँदैछौ अभियानबारे पनि बैठकमा छलफल हुने कार्यसूची छ। मध्य प्रदेश संगठनको अडिट रिपोर्ट लगायत विषयमाथि पनि छलफल हुने जनाइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एचएसटी ब्रान्ड राज्यको दस्त मञ्च।

ब्रेक पछि अब देश बाहिरको प्रसंग। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइ दुबईका क्याप्टेन स्मिथ मच्छरसँग शुक्रबार भिडियो कुराकानी गर्नुभएको छ। कोपाइलटको आक्रमणबाट गम्भीर घाइते भए पनि जहाज सफल अवतरण गराउनुभएका मच्छरसँग मोदीले कुराकानी गर्नुभएको हो। कुराकानीका क्रममा मच्छरले यात्रु सबैलाई मर्न दिन नसकिने सोच आएकाको बताउनु भएको छ। मोदीले मच्छरको साहस, धैर्य र तत्काल निर्णय गर्ने क्षमताले धेरैको ज्यान जोगिएको बताउनु भएको छ। दुबईबाट बुधबार तेल अभिवका लागि उडेको फ्लाइ दुबईको एफजेड 1073 विमानमा कोपाइलटले आक्रमण गरेपछि मच्छर घाइते हुनुभएको थियो। आक्रमणका क्रममा आफू ककपिटमै ढलेको र जहाज तल झरिरहेको महसुस गरेको उहाँले बताउनु भएको छ। त्यसपछि अन्तिम प्रयास गर्नुपर्ने सोचेर आफू उठेको उहाँले प्रधानमन्त्री मोदीसँगको कुराकानीमा भन्नुभएको छ। मच्छर हाल संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी स्थित अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँलाई शुरूमा जहाजले आपतकालीन अवतरण गरेको साउदी अरबमा उपचार गरिएको थियो। यसअघि पनि प्रधानमन्त्री मोदीले विमानको नियन्त्रणका लागि कोपाइलटसँग संघर्ष गर्दा घाइते हुनुभएका क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्नुभएको थियो। मोदीले उहाँलाई नायक भन्दै अरूको ज्यान जोगाउन देखाउनु भएको साहस र दृढ़ताको प्रशंसा गर्नुभएको थियो। उक्त ककपिट झडपबारे यूएईले अनुसन्धान शुरू गरेको जनाएको छ। यूएई महान्यायाधिवक्ता डाक्टर हमाद सैफ अल शम्सीले घटनाको कारण, परिस्थिति र उद्देश्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गरिएको बताउनु भएको छ। फ्लाइ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार, अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
3: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029562048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभ शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
5: 9810555580
3: र वाट्सएप नम्बर 9852286646।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 9842226667।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
9: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
13: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287676।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक, बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
18: आयो सबको घर घरमा।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
19: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
21: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
22: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ, म त
21: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
22: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
21: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
22: ए ल ल, सँगै जाउँ न भाइ।
23: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
22: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
23: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
22: सम्पर्क नम्बर 9860946000
23: र 9819327375।
24: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा वडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी वडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीम कदाइली।
6: सम्पर्क 0291400084 र 9840458727।
8: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
7: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
7: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
7: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
7: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
7: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
7: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
7: थप जानकारीको लागि 0295625061,
6: 0295703315
7: र 9852701177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
9: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधि, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खातबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खातबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाणपत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
10: खुशीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 97438640084।
11: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
12: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
13: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
14: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
15: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
3: ओहो लु, नमस्कार है सर।
4: ओहो लु, नमस्कार है सर। नमस्कार।
3: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
5: र 0295901555।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोन निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा। कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98-163-51-107 र 98-03-99-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-646।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा

0: नियुक्ति गरिन्छ। साथै सुनजाति सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा,
0: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
2: जनक पौडेली 9852058344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सम्कुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433 47 262,
5: 98 10 55 55 85
6: र वाट्सएप नम्बर 98 5 20 28 6। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99 5 20 61 580 र 99 421 08 181। धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर, खादबारी 1, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
12: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार वडाध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
20: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98422776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 77 75।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98

0: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
0: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
6: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029562580, 9852061580 र 9841108181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँचबारी एक, सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 9843347262,
8: 9010555580
9: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो, बाँकी भूभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरी तथा विपन्न नागरिकले 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशन उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समुदाय बीच समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर भन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जून 19 मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालय का सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिकजन्य सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यमा आय भएका नागरिकलाई अस्कृत गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जसअनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपमा स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाण्डुमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मंचमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मंचमा 30 जना स्वास्थ्य कर्मी सहितको 5 वटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति, 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। कारण यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुँगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-4943-33, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ। अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो, तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो। बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुखायाममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ। अब विदेशको खबर। यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफए का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यस वर्षकै उच्च तथ्याङ्क हो यो। डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन्। खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गइरहेछ भन्ने कुरालाई दर्शाउँछ। पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ। 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ। यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ। अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो। भारतले दिएको 212 रनको लक्ष्य पछि आएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हराएको दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो, बाँकी विभागबाट पनि केही दिनमै हट्ने, यस वर्षको दशैं घमाइलो हुने अनुमान। नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता, गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव। कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने, यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्य 3 परिवार भोकै बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित।
3: साली नदीको शिर,
4: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू: रु 3 करोड़सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ। महानगरपालिकाले गोसा र हुलाक कार्यालय दिल्ली बजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सल लगायत हुलाक वस्तु पठाउने भएको हो। सम्झौता अनुसार महानगरपालिकाबाट हुने पत्रचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासँग पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ। प्राप्तकर्ताले वस्तु बुझ्न नमाने वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क इकाइमा फिर्ता गर्नेछ। यो सम्झौता एक वर्षको लागि हो। ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले महानगरभित्रका धेरै यसो सम्पदा संरक्षण र पुननिर्माणको काम सम्पन्न भएको दावी गर्नुभएको छ। ललितपुरमा ज्यापू समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मठ मन्दिर, शिवालय लगायतका मूर्त सम्पदा निर्माणको काम सकिएको र बाँकी रहेका केही संरचनाको पनि 95% काम पूरा भइसकेको जानकारी दिनुभयो। कार्यक्रममा मेयर महर्जनले ज्यापू समाजले निर्माण गरेको 110 शैया क्षमताको वृद्धाश्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो। वृद्धाश्रमलाई 24 घण्टा सञ्चालन गर्न र पानीको सहजताका लागि डिप ट्यूबवेल निर्माण गर्न महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरिसकेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 18 हिजोदेखि भुरूङ खेलमा तेस्रो संस्करणको शीत मेला शुरू गरेको छ। उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विषय मेलामा प्रशिक्षण हुनेछ। उद्यमबाट आएको स्तर बढ़ाउने तथा आफै सामान उत्पादन गरेर खर्च घटाउने र रोजगारमूलक क्षेत्रमा जान आत्मविश्वास बढ़ाउने उद्देश्यले नियमित रूपमा शीत मेला आयोजन गरिरहेको वडा अध्यक्ष निशे काजी महर्जनले बताउनुभयो। डलो साबुन, झोल साबुन र सरफ बनाउने, कपड़ाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, बेकरी बनाउने लगायतका तालिमबाट 2000 भन्दा धेरै व्यक्तिलाई प्रशिक्षित गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। र मुख्य चाडपर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना काठमाडौँ उपत्यकामा लागू भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 77 75।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
7: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्।
8: वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089। खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
2: नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि 5 खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केभी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खानवारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
6: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 9843347262
7: 9810555580
8: र व्हाट्सएप नम्बर 9552028646।
9: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वड़ा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश्च निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0294040 र 98040-45-827।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
10: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा
12: र चिनी प्रति किलो ₹110 उपलब्ध छ।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0295625201 97429222

0: र विशाल टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादबारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि।
9: हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
10: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842029801, जनक पौडेली 9852589344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी सङ्खुवा सभा।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
5: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
11: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। खाँदबारी नगरपालिका वडा नम्बर 9 स्थित तुमलिङटार भित्री बजार क्षेत्रको मुख्य सड़क रूटमा एलटी लाइन अन्तर्गत जडान रहेको नाङ्गो तार बदली गरी इन्सुलेशन युक्त कालो तार जडान गर्नुपर्ने भएकोले सोको लागि असौज 17 गते शनिबार र असौज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि दिउँसो 5 बजेसम्म तुमलिङटार बजार क्षेत्रमा लाइन अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। पुनश निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
12: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति। स्थान: स्वागत होटल खादबारी। मिति: 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025535040 तथा 98243464888 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
13: नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रको अत्यन्त जरूरी सूचना। सभा पोखरी गाउँपालिका वडा नम्बर 1 स्थित मकालु फिडर अन्तर्गत देउराली एनसेल डाँडादेखि वडा नम्बर 2, 3, 4, 5, 6 तथा लेबराङदेखि 5 खपन नगरपालिकाको कटहरे बेसी लगायतको विभिन्न स्थानमा बुश कटिङ अर्थात मकालु फिडरको प्रसारण लाइन तथा एलटी लाइन अन्तर्गतको पोल तारमा छुन लागेका रूख बिरूवाहरूको हाँगा बाँस आदि काट्नुपर्ने भएकोले असोज 17 गते शनिबार र असोज 18 गते आइतबारको दिन बिहान 10 बजेदेखि 4 बजेसम्म 11 केभी मकालु फिडर सटडाउन रहने भएकोले सो अवधिभरि सभा पोखरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा अवरूद्ध रहने बेहोरा सम्पूर्ण ग्राहकवर्गमा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्र क्षमा प्रार्थी छ। निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत सेवा सुचारू हुन सक्नेछ।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रू 1425 प्रति बोरा, इस्टिङ जिरा मसिनो चामल रू 87 प्रति केजी, इस्टिङ जिरा मसिनो चामल रू 2175 प्रति बोरा
14: र चिनी प्रति किलो 110 उपलब्ध छ।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, सम्पर्क नम्बर 0 59 562 1 97 4 99 22 520।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: हातबारी नगरपालिकाको अनुरोध।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 98 4 33 47 262,
12: 98 10 55 55 85
13: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू:
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
0: नि सर?

0: दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: होटल टेलरिङ सेन्टर खाँदबार एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
1: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 9842226।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग ने टुडी केल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

भेटेको शहीद बाढ़ी पीड़ित अजय त्रिपाल मुनि आँखामा सुरक्षित घरको सपना सरकारसँग भएको रकम खर्च माटो सरकारी कोषमा थन्कियो अरबौं रकम कार्गो रेल सञ्चालन भएको चार पटक नै भत्कियो विराटनगरको कस्टम यार्ड सड़कमा दुई फिटसम्म खाल्डा वनसम्मारको जिम्मेवारी नै अन्यल टुम्री गल्ला फेल भएपछि ढलियो दमकका मोहन गौतम डायलासिस र औषधि खर्च जुटाउन परिवार असमर्थ उपचारका लागि दाताकै आशा मानवीय संकटमा परेका 12 देशलाई संयुक्त राष्ट्र संघको 16 करोड़ डलर सहयोग 8 करोड़ 70 लाख नागरिकसम्म सहायता पुर्याउने लक्ष्य र धरानमा दोस्रो सिटी रनिङ कप फुटबल मंगसिर 12 देखि 8 क्लबको प्रतिस्पर्धा विजेतालाई 1,50,000 रुपियाँ

0: Luego Junior, Little Rap. साँझको खबर परिक्रमाबाट म ग्रीष्मको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संघ सभाको खातबारीमा रहेको रेडियो संघ सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर अब विस्तारमा। भोटेपछि बाढ़ी प्रभावितहरू सुरक्षित आवास र पुनर्स्थापनाको पर्खाईमा छन्, तर प्रभावितको पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको 16 अर्ब भन्दा बढ़ी रकम खर्च गर्ने विषयमा सरकार नै अनियलमा देखिएको छ। बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 16 अर्ब 9 करोड़ 22 लाख 47 हजार भन्दा बढ़ी रकम जम्मा भएको छ, तर त्यसमध्ये राहत तथा उद्धारका लागि 1 अर्ब मात्र गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन कोषमा पठाइएको छ। उक्त रकम विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत जिल्ला तथा स्थानीय तहका विपद व्यवस्थापन कोषमा पठाउने व्यवस्था छ, तर स्थानीय तहले सरकारले बनाएको राहत वितरण बसोबास तथा जीविकोपार्जन कार्यविधि 2083 का कारण रकम खर्च गर्न नसकिएको बताएका छन्। बाढ़ीपछि विपद व्यवस्थापन कोषबाट हालसम्म 37 करोड़ खर्च भएको छ। नेपाली सेनालाई 9 करोड़ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई 6-6 करोड़ उपलब्ध गराइएको छ। यसरी हेर्दा गृह मन्त्रालयको विपद व्यवस्थापन कोषमा झण्डै करिब 4 अर्ब 77 करोड़ बाँकी छ। एकातिर त्रिपाल मुनि रात कटाइरहेका बाढ़ी प्रभावित सुरक्षित आवास र पुनर्स्थापनाको पर्खाईमा छन्, अर्कोतिर सरकारसँग रकम भएर पनि कानूनी जटिलताका कारण खर्च गर्न नसक्ने अवस्था देखिएको छ। प्रभावितको पुनर्स्थापनाका लागि देखिएको यो कानूनी र प्रशासनिक जटिलता सरकारले कहिले फुकाउने हो, चासोको विषय बनेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1455 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 236 जना, नुवाकोटमा 204 जना, धादिङमा 73 जना, चितवनमा 369 जना, गोर्खामा 79 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1453 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1334 वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1330 र आफन्तका 2076 गरी कुल 3406 वटा डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1430 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेवत्ता भएका 4718 जनाको खोजी कार्य भइरहेको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेका होल्डिङ सेन्टरमा 1240 जना व्यक्तिहरूलाई राखिएको छ। विराटनगरको एकीकृत भन्सार जाँच चौकी आईसीपीमा कार्गो रेल सञ्चालन शुरू भएको केही समयमै रेलबाट सामान ओसार पसार गर्ने यार्डका सड़क तथा भौतिक संरचना जीर्ण बनेका छन्। 3 वर्षपछि गत साउन चार गते आईसीपीमा कार्गो रेल आइसकेपछि विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका थिए। त्यस यता थप 3 पटक कार्गो रेल आए पनि रेलबाट सामान अनलोड गरी यार्डसम्म पुर्याउने सड़क भने अहिले 2 फिटसम्म गहिरा खाल्डाखोल्डी परेर जीर्ण बनेका छन्। नेपाल कस्टम यार्ड अर्थात एनसीवाईमा कन्टेनर राख्ने यार्ड, बोरामा आएका सामग्री राख्ने प्लेटफर्म तथा एनसीवाईदेखि आईसीपीसम्म पुग्ने सड़कमा क्षति पुगेको छ। कार्गो रेलबाट आउने भारी कन्टेनर 70 टन क्षमताको क्रेनले उठाएर यार्डमा राख्ने गरिन्छ। एकै स्थानमा 100 टनसम्म भार पर्ने भएकाले कमजोर संरचनाका कारण सड़क तथा यार्ड भासिएको व्यवसायीको दावी छ। भारत सरकारको ठेकामा इण्डियन रेलवे कन्स्ट्रक्सन कम्पनी इर्कोनले निर्माण गरेको संरचना पूर्ण रूपमा प्रयोगमा नआउँदै जीर्ण भएको भन्दै सरकारवालाहरूले पुननिर्माणको माग गरेका छन्। सभामुख देवप्रसाद अर्यालले व्यवस्थापिकाको नेतृत्वको जिम्मेवारी पूरा गर्न रहेको बताउनु भएको छ। ज्ञात समाज यलले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा राज्यका 3 प्रमुख अंगहरूमध्ये व्यवस्थापिकाको नेतृत्व गर्ने र कानून निर्माण गर्ने ठाउँमा पुग्नु जनताकै आशीर्वाद भएको भन्दै जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँले नयाँ पुस्ताको भविष्य निर्माण गर्न र अग्रजहरूले सुम्पिएका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षणका लागि आवश्यक कानूनहरू निर्माण गर्न बाँकी रहेको र सो दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। ललितपुर केवल संस्कृति सम्पदा र मठ मन्दिरमा मात्र नभई नेवारी भाषा र संस्कृति जोगाउने माटोलाई चिन्ने तथा देशको विविध राजनीतिक र गुठी आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेल्ने नेवारी समुदायको योगदानका कारण पनि धनी रहेको उहाँले बताउनुभयो। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ दि डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ दि डे।
1: ललितपुर यो संस्कृतिमा सम्पदामा मन्दिरमा भगवानको लागि मात्रै धनी होइन, ललितपुरमा बसोबास गर्ने तमाम नेवारी भाषा बोल्ने विशेष गरी यसले अन्यथा अर्थ नलागोस् यो नेवारी नबुझ्ने मेरो मित्रहरू पनि हुनुहुन्छ, मन्दिरजीहरू हुनुहुन्छ। त्यस कारणले म आफै नेवारी खासै बुझ्दिनँ, मैले भन्न छुटाएको अन्तिममा भन्ने एउटा शब्द छ त्यो चाहिँ भनेर विदा हुन्छ नेवारीमा। अनि हाम्रो सबैजना यति धेरै भाग्यमानी पनि हुनुहुन्छ, त्यति मात्रै होइन, देश निर्माण गर्नको लागि, सम्पदा जोगाउनको लागि, संस्कृति जोगाउनको लागि, नेवारी भाषालाई जोगाउनको लागि, त्यति मात्रै होइन, हामीले अहिले कालिम्पोङमा पनि नेपाल सम्पत राख्ने गरेका छौँ, यो पनि यहाँदेखि देन हो।
0: नेपालमा सन् 2026 हालसम्म जापानिज इन्सेफ्लाइटिस जेईबाट 131 जना संक्रमित छन् भने 28 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हालसम्म 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम एईएस देखिएकामा 131 जनामा जेई पुष्टि भएको हो। संक्रमित मध्ये 87% जेई विरूद्धको खोप नलगाएको पाइएको छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेको पाइएको छ। सरकारले प्रभावित जिल्लामा जेई विरूद्धको खोप अभियान संचालन गरिरहेको छ। झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी धनगढ़ी र लम्कीचुहा क्षेत्रमा खोप अभियान जारी छ। अभियानमा 30 वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ। महाशाखाका अनुसार कैलालीमा 111,790 र झापामा 346,777 जनाले जेई विरूद्धको खोप लगाइसकेका छन्। खबर परिक्रमामा अब ब्रेकको पालो।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस् मन्दन ड्राइभिङ स्कुल दमा। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भ्यान, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। निर्माण ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलोमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा निर्माण नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर निर्माणद्वारा सञ्चालित निर्माण ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर निर्माण पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिझिली सम्पर्क 97073-21494। निर्माण ड्राइभिङ स्कूल सुरक्षित सिकाई आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनु। Yes.
0: हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। मोबाइल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू मधुकर दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरीबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सबै उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली अम्बरदह बजार पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190850350 97046073। ब्रेक पछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर वैदेशिक रोजगारीमा होमिएका झापा दमकका 59 वर्षीय मोहन प्रसाद गौतम अहिले आफ्नो जीवनको उज्यालो खोजिरहेका छन्। युएईमा रोजगारीका क्रममा दुवै निर्गौलाले काम गर्न छाडेपछि स्वदेश फर्किएका मोहनको जीवन नियमित डायलासिस र औषधिको भरमा अडिएको छ। तर उपचारभन्दा ठूलो समस्या बनेको छ औषधि र डायलासिसका लागि आवश्यक रकम जुटाउनु। एक रिपोर्ट।
3: जीवनका अनेकौं सपना बोकेर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएई पुग्नुभएका झापा दमकका 59 वर्षीय मोहन प्रसाद गौतमको जीवन यति बेला अस्पतालको सैया, नियमित डायलासिस र औषधिको भरमा पाइएको छ। परिवारको आर्थिक अवस्था सुधार्ने र सुखी जीवन बिताउने आशा सहित विदेशी भएका मोहनलाई अहिले आफ्नो जीवन कसरी बचाउने भन्ने चिन्ता वैदेशिक रोजगारीका क्रममा युएईमा रहेर दुवै मृगौलाले काम गर्न छाडेको रिपोर्ट आएपछि मोहनको जीवनले एकाएक फरक निर्लियो। परिवारको सुखद भविष्य निर्माण गर्ने सपना बोकेर विदेश पुग्नुभएका उहाँ बिरामी भएपछि कार्यरत कम्पनीले नेपाल फर्काइदियो। विदेशमा उपचार र रोजगारी दुवै गुमाएर स्वदेश फर्काउनुभएका मोहन अहिले जीवन बचाउने संघर्षमा हुनुहुन्छ।
4: विदेशमै मलाई बचाएर उयो उयो पाएबाट चाहिँ डायलिसिसको उयो गराएर मलाई देखायो। हातखुट्टा सुन्नुपर्ने हातखुट्टा सुन्नुपर्छ मैले भने कम्पनीले मेरो हातखुट्टा यसो सुन्नु के भयो मलाई थाहा भएन भने मैले भन्दाखेरि अब डक्टरसँग लिएर गयो कम्पनीले। कम्पनीले लिएर गएपछि तर मेरो दुइटै खराब छ तर एडमिट हुनुपर्छ भन्यो। एडमिट गरायो। एडमिट गरेपछि डायलिसिसको जो प्रक्रिया छ त्यो प्रक्रिया अनुसार चाहिँ मलाई हस्पिटलमा एडमिट गरेर हस्पिटलबाट मलाई नेपाल बनाइदियो।
3: दुवै मृगौला फेल भएपछि नियमित डायलासिस गराउनु पर्ने बाध्यता छ। चिकित्सकीय उपचारसँगै नियमित औषधि सेवन गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण उहाँलाई औषधि किन्ने पैसा समेत जुटाउन मुस्किल भइरहेको छ। एकातिर रोगको पीड़ा, अर्कोतिर उपचार खर्च जुटाउन नसक्ने व्यवस्थाले मोहनको जीवन कष्टकर बनेको छ। दमक नगरपालिका दुईमा भाडाको घरमा बस्दै आउनुभएका मोहनको परिवारको आर्थिक अवस्था कमजोर छ। परिवारको सहारा बन्ने उद्देश्यले विदेशी भएका उहाँ आफै बिरामी परेपछि परिवार झन् ठूलो आर्थिक संकटमा परेको छ। हाल उहाँ दमक 4 स्थित आफ्ना बुवा आमाको घरमा बसेर उपचार गराइरहनु भएको छ।
4: औषधि खाने पैसाहरू नभएको कारणले आर्थिक अवस्था कमजोर भएर अब म यहाँ आमा बुवाकोमा आएको छु। मेरो घटना स्कुल छेउमा घर भाडामा बसेको बच्चाहरू हुन्छन्। अब मैले उता नभएर चाहिँ म यहाँ बुवा आमाहरूसँग सरमिन आएको अब आमा बुवाको घरमा बसिरहेछु। अहिले अवस्था ज्यादै कमजोर भएर अब घर भाडा तिर्न नसक्ने स्थिति भएर बच्चाहरू त्यसले पढाउने आफू औषधि त्यसले खाने आफ्नो जग्गा बुझ्ने छैन केही छैन। त्यही भएर चाहिँ म अब कसैबाट सहयोग पाउँछु कि भन्ने आशा चाहिँ म आएर बसिरहेछु।
3: परिवारको आर्थिक अवस्था कमजोर छ तर जीवनप्रतिको आशा अझै मरेको छैन। विदेशमा परिवारको भविष्य बनाउन हिँड्नु भएका मोहन अहिले आफ्नो जीवन बचाउन सहयोगको याचना गरिरहनु भएको छ।
4: सहयोग गर्ने दाताहरूलाई धेरै धेरै धन्यवाद। मलाई सहयोग गरिदिनुहोस्। म केही समय अझै बाँच्न चाहन्छु। मेरो परिवार छ। अब मेरो कुनै उपाय नभएर मेरो आय स्रोत कमी गरेर नभएर चाहिँ म घर भाडामा बसिरहेको हुनाले मेरो उपाय नभएर मेरो आमा बुवाको साथमा चाहिँ म साथ लिन आएको छु। सहयोग माग्नु साथ दिनुहुन्छ बुवा आमाले भनेर चाहिँ म आएको छु।
3: मोहनको जीवनमा आइपरेको यो संकटले 83 वर्षीय वहाँका बुवा सिद्धलाल गौतमलाई झन् पीडामा पारेको छ। जीवनको उत्तराधमा छोराको सहारा र खुसी देख्ने आशा राखेका वृद्ध बुबाका लागि अहिले छोराको जीवन रक्षा नै सबैभन्दा ठूलो चिन्ता बनेको छ।
5: छोराछोरी नाति नातिमा सबै गएर बसेका निरामरी भएकाले सबैले गएर सोह्र गएर गर्दा अनि यस्ता तेल विकासहरूले आफ्नो दाजुभाइ गौतम समाजहरूले सबै सबैले पैसा दिएर चाहिँ अहिलेसम्म चल्दैछ। अहिले पैसाहरू सबै सकियो।
3: छोराको उपचार निरन्तरता दिन र जीवन जोगाउन सकियोस् भन्ने आशामा सिद्धलालले पनि मनकारी व्यक्ति संघ संस्था र सहयोगी हातहरूसँग आर्थिक सहयोगको अपिल गर्नु भएको छ।
5: यसको चाहिँ घटना पनि भएन जगा घर मिल्दा चाहिँ उपाय भएन त्यो उपाय नै हुँदाखेरि हामीहरूसँग चाहिँ सहकार केही सहयोग पाएन अहिले बस्नु थाल्छ त्यो हुन्छ कि
3: तिरासी वर्षीय वृद्ध विवाहको आँखामा छोराको जीवन बचाउने आशा अझै बाँकी छ। आर्थिक अभावले उपचार रोक्नुपर्ने अवस्था नआओस् र छोराले पुनः जीवन जिउने अवसर पाओस् भन्ने यहाँको चाहना छ। यति बेला मोहन र यहाँको परिवारका लागि सहयोगको प्रत्येक हात जीवन जोगाउने आशाको किरण बन्न सक्छ। मोहनको उपचारमा सहयोग गर्न चाहने मनकारी व्यक्ति संघ संस्था तथा सहयोगी मनहरूले यहाँको परिवारसँग सम्पर्क गरी सक्दो सहयोग गर्न सक्नेछन्।
0: अलैँचीको मुख्य सिजनमै मूल्यमा गिरावट आएपछि धनकुटाका अलैँची कृषक चिन्तित बनेका छन्। भदौको पहिलो साता 98,000 रूपियाँ प्रतिमनमा कारोबार शुरू भएको यो सिजनको अलैँची यो समाचार तयार पार्दासम्म धनकुटाको हिलेमा 85,000 रूपियाँमा झरेर कारोबार भइरहेको छ। एक महिनाको अन्तरालमा अलैँचीमा प्रतिमन 13,000 रूपियाँले कमी आएको हो। यो अलैँची उत्पादन हुने मुख्य सिजन हो। दशैं अगावै अधिकांश कृषकले बिक्रीको लागि अलैँची बजारमा निकाल्ने गरेका छन्। तर कृषकले अलैँची निकाल्न थाल्ने बित्तिकै मूल्य घट्ने गरेको कृषकहरूको गुनासो छ। गत वर्ष यो सिजनमा 95,000 प्रतिमनसम्ममा कारोबार भएको थियो। असोज पहिलो सातामा भएको वर्षाभन्दा अघि 80,000 रूपियाँमा झरेको थियो। त वर्षाका कारण अलैँचीको कारोबार ठप्प भएर आपूर्ति नहुँदा केही बढ़ेको अलैँची व्यापारी बताउँछन्। नेपालको अलैँचीको मूल्य निर्धारण भारतीय बजारमा निर्भर हुने र भारतको अलैँची अहिलेसम्म बजारमा नआएकाले यो मूल्यमा कारोबार भइरहेको छ। भारतको सिक्किम तथा आसामको अलैँची बजारमा आएपछि उत्पादनको आधारमा अझै घट्न सक्ने सम्भावना छ। यता उत्पादन ठिकै भएकाले मूल्य घटेको हुन सक्ने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा करिब 4 दशक यता अलैँचीको खेती हुँदै आएको छ। खबर परिक्रमामा पुनः ब्रेकको पालो।
6: सम्पूर्ण दमकवासी तथा आसपासका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा विशेष असर नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा नेपाल सरकारबाट मान्यता प्राप्त मुस्कान डिटर्जेन्ट प्याली दमक झापाले ल्याएको छ। तपाईँहरूका लागि विशेष चाड पर्व अवसर दाँतको प्रत्येक उपचारमा 25% छुट निशुल्क दन्त परीक्षण सेवा एक्सरे सेवा काठमाडौँबाट आउनुभएका वरिष्ठ दन्तरोग विशेषज्ञद्वारा दैनिक उपचार सेवा दाँत सफा गर्ने दाँत भर्ने दाँतको गरेदेखि उपचार गर्ने आरसिटी गर्ने दाँत निकाल्ने बुटी बगाना निकाल्ने कृत्रिम दाँत राख्ने क्राउन तथा जिर्कोनिया क्राउन लगाउने ब्रेस लगाउने दाँत मिलाउने गुदा सम्बन्धी उपचार लगायत बाल बालिकाको दाँत सम्बन्धी सम्पूर्ण उपचारमा पाउनुहोस् 25% छुट। जानकारीका लागि मुस्कान डेन्टल केयर प्राली दमक छापा लाइसन हस्पिटल भन्दा 2 घर माथि फोन नम्बर 98 12 3

0: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। चाडबाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र अन्य घटनालाई नियन्त्रण गर्न कोशी प्रदेशका विभिन्न 10 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडबाडका बेला भीड़भाड़ हुने भएकाले सार्वजनिक सवारी साधन प्रयोग गर्दा हुन सक्ने ठगी रोक्न र सुरक्षित यात्राका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर स्थित बस पार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो। एक कार्यक्रम बीच कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो। प्रत्येक वर्ष चाडबाडको समयमा मात्र संचालन हुने यात्रु सहायता कक्षलाई वर्षभरि संचालन गरिए सड़क दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने यातायात व्यवसायी र यात्रुहरूले बताएका छन्। यात्रु सहायता कक्ष कोशी प्रदेशका विभिन्न जिल्लामा एकैसाथ स्थापना गरिएको छ। अब अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्र संघले गम्भीर मानवीय संकट सामना गरिरहेका 12 देश तथा क्षेत्रमा जीवन रक्षक सहायता पुर्याउन शुक्रबार 16 करोड़ अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ। संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय ओसीएचए का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट 15 करोड़ डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरून, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुटाइएको छ। त्यसै गरी यी 12 मानवीय संकटमा रहेका अपाङ्गता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप 1 करोड़ डलर छुटाइएको छ। यसले मानवीय सहायता अझ पहुँच योग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएसएले जनाएको छ। यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका 8,70,00,000 मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो। दोस्रो धरान सिटी रनिङ कप अन्तर क्लब फुटबल प्रतियोगिता आगामी मंगिर 12 देखि 19 गतेसम्म धरानमा आयोजना हुने भएको छ। धरान सिटी फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सम्पूर्ण खेल धरान 16 स्थित धरान रंगशालामा संचालन गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। प्रतियोगितामा आयोजक सहित धरानका 8 टोली सहभागी हुनेछन्। नकआउट प्रणालीमा संचालन हुने प्रतियोगितामा सहभागी टोलीले धरानकै खेलाड़ीलाई प्राथमिकता दिने क्लबले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद 1,50,000 र उपविजेता 1,000 सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई म्यान अफ द म्याच, उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ता लगायतका विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ। खबरका क्रमहरू सकिएका छन्। अन्त्यमा मुख्य मुख्य बयान पटक।
1: This is Radio Sankhuasubha 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Sankhuasubha 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: अधिवेशन भोलिबाट सुरु हुँदै विगतका गल्ती र कमजोरी सुधार गर्दै जाने सभापति थापाको भनाई। पेन्सनमा समानता र समान व्यवहार लगायतका माग सम्बोधन गर्न नेपाल सरकारलाई ब्रिटिस गोर्खा सैनिकको अल्टिमेटम। रूसद्वारा युक्रेनको राजधानी किवका महत्वपूर्ण पूर्वाधारमाथि आक्रमण तीव्र, कतिपय स्थानमा सवारी आवागमन बन्द। र जापानमा आयोजित एसियाडमा नेपाल प्रतिस्पर्धा सकियो, पुरूष क्रिकेटमा भारतलाई स्वर्ण पदक।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल्स नम्बर 1 एडहेसिभ ब्रान्ड राजी गोल 10 छ मजाले।

राई बादाम राखी धुमधाम राई सपन नयाँ इबी मेरो टिया इबीसँग लाइफ छ सुपर फन. Elders love it, so do the young. It's safe.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा। विशेष महाधिवेशनको झण्डै 9 महिनापछि मुलुकको सबैभन्दा पुरानो दल नेपाली कंग्रेसको नियमित 15 महाधिवेशन भोलिबाट संघीय राजधानी काठमाण्डुमा शुरू हुँदैछ। गत पुष अन्तिम साता भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो। सभापति गगन थापा नेतृत्वको कंग्रेसले नियमित महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा पक्ष समेत समानान्तर महाधिवेशनमा केन्द्रित भएको छ। विशेष महाधिवेशनमा सहभागी नभएका कतिपय नेता तथा थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै नियमित महाधिवेशनमा नभएका कतिपय नेता थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै नियमित महाधिवेशनमा सहभागी हुँदैछन्। नेता पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइराला पक्षीय केही नेताले भने महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन्। देउवा पक्षका थुप्रै नेता थापा नेतृत्वको कार्यसमितिले गर्न लागेको महाधिवेशनमा सहभागी हुँदा कंग्रेसको आन्तरिक राजनीतिमा उतार चढ़ाव देखिएको छ।
1: यसैबीच कंग्रेस सभापति गगन थापाले विगतका गल्ती र कमजोरीलाई महाधिवेशनपछि सुधार गर्दै जाने बताएका छन्। कान्तिपुर संघको कुराकानीमा थापाले भने
2: राज्य सत्ताको त्यसको पार्ट हुनको लागि आफूले लिड गरेर भए पनि हुन्छ, जसरी पनि भए हुन्छ, त्यसमा मात्रै सिङ्गो पार्टी त्यहाँ गएर हामी सिङ्गो पार्टीको काम गर्ने तरिका सोच्ने तरिका सबै त्यहाँ गएपछि हामी एक प्रकारले हाम्रो जुन हामी जसरी बदलिनु पर्थ्यो, जसरी यसलाई एउटा चेन्जको प्रोसेस स्वीकार्नु पर्थ्यो, त्यो गरेनौँ। विशेष महाधिवेशनमा हामीले त्यो संकल्प गर्यौँ कि हामी त्यो अध्यायलाई अब छोड्यौँ। हामीले यो बिचको समयमा म धेरै कुरा बदल्यो भने किनकि मैले पनि एउटा प्रोसेस हो, तर लिडरसिपदेखि सिङ्गो पार्टी पङ्क्तिलाई के कुराको रियलाइजेसन साथ हामी अगाडि बढेका छौँ भनेदेखि भने हामीले सुधार गर्नुपर्ने कुराहरू धेरै छ, हामीले गरेका गल्ती कमजोरीहरू धेरै छन् जसलाई हामीले सच्याउनु पनि समय लाग्छ, हामीले नयाँ थप्नुपर्ने कुराहरू धेरै छन्। हामी अहिले हिँडिरहेको बाटो चाहिँ त्यही नै।
1: विशेष महाधिवेशनपछि पार्टीमा सुधारको पहल भएको भन्दै सभापति थापाले आम नागरिक र मतदाताको भरोसा जित्ने गरी पार्टीलाई अघि बढ़ाउनु पर्ने समेत बताएका छन्।
2: त्यो विशेष महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीले लय अब हामी जुन जसरी खोक्रो हुँदै गएको, जसरी ओह्रालो लाग्दै गएका छौँ, त्यो कुरालाई हामीले बुझ्यौँ, हामीले मनन गर्यौँ, हामीले यसलाई स्वीकार गर्यौँ, अब हामी ठिक ठाउँमा उभिन्छौँ है भन्ने एउटा संकल्प गरिसके पछाडि हाम्रो आफ्नो बुझाइमा करिब 10 लाख मतदाता हामीले जोगायौँ। 7-8 लाख हाम्रो सदस्य मान्दाखेरि 10 लाख मतदाता हामीले जोगायौँ, तर बाँकी रहेको 10 त्यो कुराले पनि हामीले जोगाउन सकेनौँ।

0: पार्टीको आधिकारिकता विवाद अझै सकिएको छैन. सभापति थापाले पार्टीमा एकताका लागि पहल भए पनि सार्थक हुन नसकेको बताएका छन्. पूर्व सभापति देउबासँग संवाद गर्न खोजिए पनि सफल नभएको उनको भनाइ छ.
1: शेर्वादय आइसके पछाडि अब केही दिन चाहिँ मैले मैले मैले मैले पनि सम्पर्क गरिनँ, किनकि उहाँ आउन साथै अब एउटा भेलामा जाने भन्ने कुरा थियो, होइन, जानुको गर्नुको, त्यसैले अलिक समय लिनुपर्छ भन्ने ठाने मैले पनि. तर त्यो भेलाहरू सकिसके पछाडि जब मैले केन्द्र समितिको बैठकबाट लामो समयदेखि साथीले राखिरहनु भएको मागहरू थियो, ती मागहरूलाई एक प्रकारले सम्बोधन गरिसके, जब वातावरण पनि अलिकति बन्यो भन्ने भएपछि मैले आफैले नै पनि टेलिफोन गरेर पनि केही पटक कोसिस चाहिँ गरेँ. र त्यसपछि मैले अरू धेरै साथीहरूबाट कोसिस गरेँ. यो बाहिरबाट नआएको हो, मैले धेरै साथीहरूबाट पार्टीको नेताहरू जो चाहिँ ल म तपाईँहरू बसेर कुराकानी गर्नुपर्छ भन्दै गर्दाखेरि जानुहोस् कुरा गर्नुहोस् म त यहाँनिर बिहान साँझ जतिखेर पनि म आउने कुराकानी गर्न तयार छु. किन मलाई आफूलाई मैले जे गरेको छु मैले ठिक गरेको छु भन्ने मेरो आफ्नो कुरा हो, त्यो कुरा अगाडि बसेर गर्छु भन्ने भयो, तर त्यसको लागि म तयार हुँदैन.
0: यसैबीच नेपाली कंग्रेसको 15 महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता प्रक्रिया सानेपामा शुरू भएको छ. काठमाण्डको खुला मंचमा भोलि उद्घाटन हुने महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाण्डौ आउने क्रम जारी छ. कंग्रेसले विधानमा समेत हेरफेरको तयारी गरेको छ. त्यसबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले भने
2: उम्मेदवारीको नामाङ्कन गर्दी समयभन्दा अगाडि दिनभन्दा अगाडि हामीले विधानको संशोधन गरिसक्छौ. विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने, कहाँ कहाँ के सुधार गर्ने अग्राधिकार हलले राख्छ. प्रस्ताव गर्ने केन्द्रीय समितिको अधिकार हो, प्रस्ताव केन्द्रीय समितिले राख्छ. त्यसको लागि महामन्त्रीजीको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ. संशोधन समितिले पेश गरेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गर्छ, त्यो अन्तिम रूप दिइसकेपछि हलमा हामीले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्छौं.
0: महाधिवेशन प्रतिनिधिलाई पर्सी सोमबार हुने बन्द सत्रमा राजनैतिक र सांगठनिक दस्तावेज वितरण गरिनेछ. महाधिवेशनमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने प्रवक्ता चालिसेले बताए.
2: 7,500 भन्दा बढी लगभग विदेशबाट आउने साथीहरूको संख्या कति हुन्छ आउने क्रम छ, त्यो अन्तिम संख्या मैले भन्न सक्दिनँ. तर अहिले 7,500 भन्दा बढी सहभागीहरू प्रतिनिधिहरू यस पटकको सम्मेलनमा सहभागी नै हुनुहुन्छ, जुन नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा ठूलो संख्या हो. यति धेरै संख्या अहिले सभा छ.
0: यसैबीच कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन पत्र दर्ता पर्सी सोमबार हुने भएको छ. कंग्रेस केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्ति अनुसार सोमबार दिउँसो 2 बजेदेखि साँझ 6 बजेसम्म काठमाण्डौ स्थित राष्ट्रिय सभागृहमा उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता गर्ने तालिका छ. ब्रिटिस गोर्खा सैनिकले पेन्सनमा समानता, समान व्यवहार र सन् 1947 त्रिपक्षीय सम्झौता कार्यान्वयनको माग सम्बोधन गर्न नेपाल सरकारलाई आगामी 31 डिसेम्बरसम्मको अल्टिमेटम दिएका छन्। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आगामी 31 डिसेम्बरसम्म माग सम्बोधन नभए नेपाल र बेलायतमा पुनः शान्तिपूर्ण आन्दोलन आमरण अनशन र ऐक्यबद्धताका कार्यक्रम शुरू गर्ने चेतावनी दिएको हो. लामो समयदेखि जारी त्रिपक्षीय वार्ताले निष्कर्ष नदिएको भन्दै समितिले 11 आर्थिक वर्ष विषयमा बाध्यकारी कार्यान्वयन तालिका र ऐतिहासिक सेवा अवधि समेटिएको समान पेन्सनको माग अघि सारेको छ. नेपाल सरकार, बेलायत सरकार र आन्दोलनरत गोर्खा सैनिक बीच भइरहेको त्रिपक्षीय वार्ताको एक पक्ष समेत रहेको समितिले प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्र पठाउँदै सोबारे जानकारी गराएको छ. गोर्खा सैनिकका माग सम्बोधन गर्न लन्डनमा पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेको समितिको भनाइ छ. बेलायतका लागि नेपालका एक पूर्व राजदूतका अनुसार बेलायत सरकारले तलब र पेन्सनमा विभेद भोगिरहेको गोर्खा सैनिकका लागि प्याकेजमा आधारित समाधानको प्रस्ताव अघि सार्दै आएको छ.
3: जनमत पार्टीको दोस्रो महाधिवेशन आज वीरगंजमा शुरू भएको छ. अध्यक्ष बाहेक अन्य पदाधिकारीमा मतदान शुरू भएको छ. अध्यक्ष सीके राउतको मात्र उम्मेद्वारी परेकाले उनी निर्विरोध भएका छन्. 151 सदस्यीय केन्द्रीय समिति मध्ये 103 पदमा प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय सदस्य चयन हुनेछन्। कम्तीमा 33% युवा निर्वाचित हुने गरी विधानको मस्यौदा तयार गरिएको छ. अध्यक्ष राउतले महाधिवेशनमा प्रत्यक्ष निर्वाचित हुने 103 उम्मेद्वारको उम्मेद्वारले खसेको मतको 20% थ्रेसहोल्ड पूरा गर्नुपर्ने बताए। महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष सात, महासचिव एक, उपमहासचिव एक र सचिव सात सहित 17 पदाधिकारी भएको 151 सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। महाधिवेशनमा 2000

0: 4,513 प्रतिनिधि सहभागी भएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल्स नम्बर 1 एफएससी ब्रान्ड राज्यको 10 छ मजाले 10 छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी
1: गर्नुहोस्। 35 वर्षदेखि
2: Coffee ready.

0: Fragrance. By this birthday cake, Rastalai Jordan, Nepal's number one SSP brand, Rajiko, Tasta, Machalikasta.
1: आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा बालबालिका आफ्ना परिवारबाट छुटिएका वा उचित हेरचाह विहीन अवस्थामा परेका हुन सक्छन्। यस्ता बालबालिका बेचबिखन, शोषण, यौन दुर्व्यवहार र असुरक्षित बसाई सराईको उच्च जोखिममा पर्न सक्छन्।
2: कृपया बालबालिकालाई अपरिचित व्यक्तिसँग काम, शिक्षा वा आश्रयको आश्वासनमा नपठाउनुहोस्। परिवारबाट छुटिएका वा साथमा कोही नभएका बालबालिका बारे तुरुन्तै नेपाल प्रहरीको 100 खोज तथा उद्धारका लागि 104 बाल हेल्पलाइन 1098 नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो 1177 फोन गरेर जानकारी गराउन वा स्थानीय सरकार, राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय बाल कल्याण अधिकारी, समुदायका अगुवाहरूलाई जानकारी दिनुहुन अनुरोध छ।
1: प्रत्येक बाल बालिकालाई सुरक्षित र संरक्षित राख्न तथा परिवारसँग पुनर्मिलन गराउन हामी मिलेर काम गरौं। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ सँगको सहकार्यमा जनहितमा जारी।
0: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपालको नम्बर 1 एसएसटी ब्रान्ड राजीको 10 मञ्चले 10

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त।
2: ओहो जेठा, बजार नीति क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
1: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर वन एडेसिभ ब्रान्ड राजीको दस्त मजाले दस्त।
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। कालीगण्डकीको बाढ़ीले पर्वतको लस्तीका 40 भन्दा बढ़ी विद्यार्थीका कापी किताब पोशाक र झोला बगाएपछि परीक्षा नजिकै गर्दा पढ़ाई कसरी अघि बढ़ाउने भन्नेमा उनीहरू चिन्तित बनेका छन्। घरबारविहीन बनेका विद्यार्थी र शिक्षिकाका परिवारले राहतमा अन्न र पाल पाए पनि शैक्षिक सामग्री पाउन सकेका छैनन्। बागलुङबाट सहकर्मी प्रकाश बरालले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
7: कालीगण्डकीको बाढ़ीले बगेको पर्वतको लस्ती स्थित शिव माध्यमिक विद्यालयमा अध्ययन गर्ने सुलभ थापाको कपी किताब पोशाक र घरको सबै सम्पत्ति बग्यो। बाबुको निधन भइसकेकाले मजदूरी गरेर खाने उनकी आमा विमलाले तत्कालै नयाँ कपी किताब किनेर दिन सक्ने अवस्था छैन। बाढ़ीले परिवारलाई विपत्तिमा पारेपछि सुलभको चिन्ता अब पढ़ाई कसरी अघि बढ़ाउने भन्नेमा छ। सुलभको मात्र होइन, यही विद्यालयकी शिक्षिका लक्ष्मी मल्ल थापाको घर खेत समेत बगेको छ। आफै सुत्केरी रहेकी उनी अहिले छिमेकीको आश्रयमा छिन्। पति अर्जुन, तीन छोरा र लक्ष्मीको परिवार सुकुम्बासी जस्तै भएको छ। जागिर भए पनि तत्काल घर व्यवहार चलाउन नसक्ने अवस्थामा पुगेकी शिक्षिकाकै छोराछोरीको समेत कपी किताब छैन। बाढ़ीले बस्तीमा क्षति हुँदा लस्तीका 40 भन्दा बढ़ी विद्यार्थीको कपी किताब बाढ़ीले बगाएको छ। बाढ़ीका कारण विद्यालय खुलेको छैन, परीक्षा नजिकै गर्दा किताब बिनै कसरी पढ्ने भन्ने चिन्ता विद्यार्थीमा छ। कक्षा 10 पढ्ने दिवस केसी र कक्षा 9 पढ्ने दीपा दाजु बहिनीको पनि कपी किताब बगेको छ। परीक्षा आउने बेला भयो, किताब छैन, के पढ्ने? दिवसले भने बजारमा खोज्न गए पनि कपी किताब पाइँदैनन्। विभिन्न स्थानबाट राहत वितरणका समूह आए पनि बाल बालिकाको यो समस्यातर्फ ध्यान पुगेको छैन। खाने अन्न र केही थान पाल बाहेक आफूहरूले केही नपाएको स्थानीयहरू बताउँछन्। राहतमा कसले कति बोरा चामल पाए र पाल पाए भन्ने विवाद र झगडा बीच बाल बालिकाको पढ़ाई भने ओझेलमा परेको छ। शिव माविमा पढ्ने दिवस विक, कक्षा 1 रेमन विक, निकिता शाह, कृतिका आचार्य, बिना केसी, उदय विक लगायत विद्यार्थी दिउँसो आफ्नो भत्केको र बगेको घर रहेको बगरमा पुगेर बालुवा खोस्रेर किताब खोज्ने गरेका छन्। तर भेटिने कुरै भएन। विद्यालय नखुलेकाले उनीहरूले आफ्नो पीड़ा बताउने अवसर समेत पाएका छैनन्। शिव माविका प्रधान अध्यापक अमृत सापकोटाले 35 बाल बालिकाको कपी किताब, विद्यालय पोशाक र झोला समेत बगेको तथ्याङ्क निकालेको बताए। शैक्षिक वर्षको मध्यभाग भयो, किताब पाउने समस्या छ। उनीहरूलाई कसरी पढ्ने व्यवस्था गर्ने भन्ने हामीलाई निकै समस्या परेको छ। उनले भने बाल बालिकालाई एउटा पेन्सिल र इरेजरको पनि महत्व बढ़ी हुन्छ। बाढ़ीमा बगेका सामानको विवरण विद्यार्थी भेट्दा थाहा पाएको उनले बताए। विद्यालय भवनमा हिलो मात्र पसे पनि अभिभावकहरू घरबार विहीन भएकाले उनीहरूकै सल्लाहमा मात्र कक्षा सञ्चालन गर्ने सापकोटाले बताए। बाढ़ीले पीड़ितको मनोबल बढ़ाउने र बाल बालिका बढ़ाउन पठाउन सक्ने बनाएपछि कक्षा सञ्चालन हुन्छ। उनले भने हामीले तत्काल विद्यालय खोल्न सक्छौ, अभिभावकहरूको सल्लाह पर्खेका छौ। ढिलोमा आगामी सोमबारसम्ममा विद्यालय खोल्ने उनले बताए। कालीगण्डकीको झोलुङ्गे पुल भगेपछि बागलुङको ढोडेनीबाट आउने बाल बालिका र एक शिक्षिकालाई समेत विद्यालय आउन शास्ति छ। 5 मिनटमा आइपुग्ने विद्यालय अब 2 घण्टाको घुमाउरो बाटो धाउनुपर्ने बाल बाध्यता छ। असोज 11 गते रातिको बाढ़ीले घर सहित 71 घरमा बालुवा पस्दा घरभित्रका खाने सामग्री सहित सबै नष्ट भएको छ। बचे खुसेका सामान पनि हिलामे छन्। भग्नावशेषमा छिर्न समेत जोखिम छ। नदीले बगाएर ल्याएका काठ दाउराको थुप्रो लागेको छ। सबै सामान बगे पनि मधुसमा धान थियो, हेर्न गएको हिलोले भरिएको रहेछ। स्थानीय दीपा कार्कीले भनिन्, माथिको हिलो फालेर एक मान्द्रो धान सुकाएकी छु, पखालेर केही बाँकी रहन्छ कि, अब यही स्थानमा बस्ने कि नबस्ने भन्ने अन्यलमा रहेका स्थानीयसँग सुरक्षित बासका लागि अन्यन्त्र जग्गा समेत छैन। उनीहरूले आफ्नो बाध्यताबारे वडा अध्यक्ष मार्फत सरकारलाई ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन्। रेडियो कान्तिपुरका लागि बागलुङ सहकर्मी प्रकाश बरालको साथमा दीपशिखा रेग्मी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 12 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका 6 जना मध्ये 5 जनाको पहिचान खुलेको छ भने 1 जनाको पहिचान खुल्न बाँकी छ। जाजरकोटका 50 वर्षीय निर्जुङ खत्री, बाँकेका 32 वर्षीय दिपेन्द्र केसी, बाजुराका 65 वर्षीय नरेन्द्र राजा गिरी, 55 वर्षीय एकेन्द्र राज रेग्मी र 22 वर्षीय कृष्ण कनौजियाको पहिचान खुलेको हो। पहिचान खुल्न बाँकी भने 1 पुरूष रहेको प्रहरीले जनाएको छ। यस्तै घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुर अस्पताल लगिएको छ। पूर्वी नवलप्रासीको विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा आज बिहान नेपालगंजबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको थियो।
8: बाढ़ी पहिरो र हिमपातका कारण पदयात्रा जोखिमपूर्ण बनेपछि चक्रीय अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका पर्यटक फर्किएका छन्। बाढ़ी पहिरो र हिमपात शुरू भएको एक सातामा 379 जना विदेशी पर्यटक मनाङबाट पदमार्ग भएर फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले जनाएको छ। यात्रा जोखिमपूर्ण बनेपछि मनाङ प्रशासन, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पर्यटक तल्लो क्षेत्र फर्किएका हुन्। एक्यापको नासो गाउँपालिका 3 धारापानीसे चेकपोस्टका प्रमुख भूपेन्द्र गुरूङका अनुसार बाढ़ी पहिरो भएको दिन असोज 10 देखि 1 सातासम्म 231 पुरूष र 148 महिला पदमार्गको बाटो फर्किएका छन्।
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एक्सेसिभ ब्रान्ड राज्यको मजाले दास।
11: बाढ़ी वा अन्य विपदको समयमा बाल बालिका, किशोरी, महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक लगायत व्यक्तिहरू हिंसा, दुर्व्यवहार वा यौनजन्य हिंसाको जोखिममा पर्न सक्छन्। घर छोडेर अस्थायी बसोबासमा रहँदा, सुरक्षित ठाउँतर्फ सर्नु पर्दा वा विस्थापित हुँदा आश्रयस्थल, बाटो, काम गर्ने ठाउँ वा कुनै पनि स्थानमा चिने जानेकै वा जो कोही व्यक्तिबाट यस्तो हिंसा हुन सक्छ। तपाईँ वा तपाईँले चिनेको कोही यस्तो अवस्थामा परेको थाहा पाएमा नेपाल प्रहरीको 100, राष्ट्रिय महिला आयोगको 1145 वा बाल हेल्पलाइन 10-9-8 सम्पर्क गरौं। महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र संरक्षण विषयगत क्षेत्रद्वारा युनिसेफ संघको सहकार्यमा जनहितमा जारी।
10: 35 वर्षदेखि राष्ट्रलाई जोड्दै नेपाल नम्बर 1 एफएससी ब्रान्ड राज्यको मजाले दास।
2: ओहो जेठा, बजार हिँडी क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरिएको हुलासको गुडा जस्ता पाता नि किन्ने नि लाटा।
3: काका, होला जस्ताबाट किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पार्दाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
10: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एचएससी ब्रान्ड राजीको दस्त मजाले दस्त।
6: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी हवाई क्षेत्रको नियमन र सेवा प्रदायकको काम अलग अलग निकायबाट सञ्चालन गर्ने गरी सरकारले दुईवटा विधेयक संसदमा दर्ता गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसदमा दर्ता गरेका हुन्। प्रस्तावित व्यवस्था अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले नियामक र नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल तथा हवाई नेभिगेशन लगायत सेवा प्रदायकको भूमिका निर्वाह गर्नेछन्। हाल एउटै निकायले नियमन र सेवा प्रदायक दुवै भूमिका निर्वाह गर्दै आएको भन्दै त्यसलाई अलग गर्न सरकारले छुट्टा छुट्टै कानूनी संरचना प्रस्ताव गरेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नेपालमा भएका सुरक्षा अडिटको समेत क्यानको दोहोरो भूमिकामाथि प्रश्न उठाउँदै आएको विधेयकको औचित्य सम्बन्धी विवरणमा उल्लेख छ।

0: 35 वर्षदेखि राष्ट्रलाई जोड्ने नेपाल नम्बर वन एथेस्टिक ब्रान्ड राजीको दस्त मजाले दस्त
1: गान्धी डायरीमा अन्तर्राष्ट्रिय प्रसंग युक्रेनको राजधानी किबमा रूसले प्रमुख पुलमा आक्रमण गरेको छ। किबका मेयर भिटालीका अनुसार पछिल्ला केही दिनमा शहरका महत्वपूर्ण पूर्वाधारमाथि भएका आक्रमणको यो अर्को घटना हो। आक्रमणबाट उत्तरी क्षेत्रमा रहेको पुलको सड़क सतह तथा ट्रली बसका विद्युतीय तारमा समेत क्षति पुगेको छ। क्षतिपछि पुलमा सवारी आवागमन तत्कालका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो पुलबाट सैनिक तथा सैन्य सामग्री ओसार प्रसारमा प्रयोग हुँदै आएको समाचारमा उल्लेख छ। खान्तिपुर डायरीमा अब एउटा खेल

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको आयोजनामा भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूका लागि सिजनल पेन्सन क्याम्प सञ्चालन हुने सम्बन्धी सूचना। भूतपूर्व सैनिक तथा तिनका आश्रितहरूको जीवित प्रमाणपत्र प्रमाणीकरण, क्यूआर कोड अध्यावधिक, मृत्युका केस सम्बन्धी कार्य तथा अन्य आवश्यक कागजी कार्यवाही गरिने भएकाले सम्बन्धित सम्पूर्ण महानुभावहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो कागजी कार्यवाही पूरा गर्नुहुन अनुरोध गरिन्छ। क्याम्प सञ्चालन हुने स्थान र मिति: स्थान स्वागत होटल खादबारी, मिति 2083 साल आश्विन 18 गते आइतबार अर्थात 4 अक्टोबर 2026। थप जानकारीका लागि खादबारीका निम छिरी शेर्पालाई मोबाइल नम्बर 9852085364 सम्पर्क गर्न सक्नुहुनेछ। साथै जिल्ला सैनिक बोर्ड, भूतपूर्व सैनिक समिति वा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको फोन नम्बर 025-535-040 तथा 98243-464-88 व्हाट्सएप मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। जीवित प्रमाण पत्र बुझाउन आउँदा हालै खिचेको जोडी फोटो 2 प्रति र आफ्नो तथा श्रीमतीको नागरिकताको फोटोकापीका साथमा उपस्थित हुनुपर्नेछ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरान।
2: खादबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खादबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खादबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-96-40-00
5: र 9819-32-76-75।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल रू 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रू 1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल रू 87 प्रति केजी, स्टिम जिरा मसिनो चामल रू 2175 प्रति बोरा
6: र चिनी प्रति किलो 110 उपलब्ध छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295621 97492 5
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
7: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
7: सम्पर्क नम्बर 9816655553
8: र 9843218049।
9: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9825165580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाणपत्र हासिल गर्नमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डौ आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ आउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विदेश जोडी गाउँपालिकाको 2 नम्बर 67 राजमार्गमा चालकले नियन्त्रण दिने नालामा पल्टेको दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना सैनिक सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खुल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपडा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभयो।

0: का शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौंले सन्निप आज आयोजना गरिएको पाँचौं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन भोलि काठमाण्डुको टुँडीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
1: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसको धेरै ठूलो र सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
0: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले पन्ध्रौं महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मंचमा दुई बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासमिति सचिव महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल 62 टन सुन्दर र शिवम दुबे दुई दुई विकेट लिए यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत

0: मिनहासले दुई दुई विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
2: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: शीतल, जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौ, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
9: तपाईँको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले।
10: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बन्यो कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नु होला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला।
9: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-5-12-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
11: भदौको 10 गते भुटेकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 98-5-12-55-2-54 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
9: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुङ्गाना शुद्ध पानी पिउँदा झाडा पखाला हैजा टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाई छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
2: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने आफ्नो घर वरिपरि सरसफाई गर्ने पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन् कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
9: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कविसँगको विशेष कुराकानी शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुढी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवा भाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नववती भनेर भनिएको छ, होइन?
7: अवश्य
0: छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई, बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानता।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: ओहो लु नमस्कार है सर।
11: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसद सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 98615 39444
12: र 0295901055।
13: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
17: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
19: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
15: पोखरा वार्डर आवश्यकता सम्बन्धी सूचना। तुम्लिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना पोखरा वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुम्लिङटार एयरपोर्ट गेट।
14: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
14: सम्पर्क 0249400084 र 9804045827।
20: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
21: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
23: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
24: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813551553 र 9843180049।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्स
0: एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै भिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
19: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बजे हो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: सदा शिव भगवान को
1: जय जय हो।
0: घरमा भएका बाबा आमाहरूलाई हेला नगरौं, मन्दिर मन्दिर धाउँछौ भगवानको खोजीमा, तर आफ्नै घरमा भएका बाबा आमाहरूलाई हेला गरेर कहीँ कतै हाम्रो समाजमा वृद्ध आश्रमको बाटोतिर धकिलिरहेका छौं। यसो कदापि पनि नगर्नुहोला, किनकि मन्दिर मन्दिर धाउने भगवान त्यही घरभित्र हुन्छ। मन्दिर मन्दिर धाएर खोज्ने भगवान त्यही घरमा भएका बाबा आमाहरूको सेवा गरेर मिल्छ। तसर्थ बाबा आमाको सेवा गरौं।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: कोइरालाको नमस्कार
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ
3: गुड लाइफ डाइजेस्टिभ बिस्किट
4: कांग्रेसको इतिहासमै सबैभन्दा धेरै प्रतिनिधि सहभागी महाधिवेशन आजदेखि शुरू हुँदै बैंकमा पैसा थुप्रियो लगानीमा छैन उत्साह पहिलो घर बनाउनेलाई सरकारले अनुदान दिने विपद प्रभावितलाई विशेष ऐन बनाइदै सरकारी नियन्त्रणतर्फ धकेलिँदै राष्ट्र बैंक र सस्ता प्याकेज हटाएर इन्टरनेट महँगो बन्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको 64 रोपनीमा फैलियो खुत्रुकेको बचत शीर्षकको शुभ समाचार
1: वैदेशिक रोजगारीबाट फर्किएपछि कुखुरा पालनमा लगानी गरेर ऋणमा डुबेका पाणिनी गाउँपालिका एक पणनाका गुणप्रसाद श्रेष्ठ अहिले व्यावसायिक कृषिमा सफल बन्नु भएको छ श्रीमतीले घर खर्चबाट बचाएर खुत्रुकेमा जम्मा गरेको 2 लाख रूपियाँबाट शुरू भएको उहाँको कृषि यात्रा अहिले 64 रोपनी जमीनमा फैलिएको छ कुखुरा पालनबाट एक वर्षमै 5 लाख रूपियाँ ऋण लागेपछि श्रेष्ठ पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो श्रीमती सुन्दरीले विदेश जान रोक्दै खुत्रुके फुटाएर जम्मा गरेको 2 लाख रूपियाँ उहाँको हातमा थमाउनुभयो त्यही रकमबाट एउटा दुहुनो भैंसी खरिद गरी शुरू भएको व्यवसाय क्रमशः विस्तार हुँदै अहिले व्यावसायिक तरकारी खेतीमा पुगेको हो भारतमा 9 वर्ष र मलेसियामा 5 वर्ष बिताएका श्रेष्ठले स्वास्थ्य समस्याका कारण वैदेशिक रोजगारीलाई निरन्तरता दिन सक्नु भएन मलेसियाबाट फर्किने क्रममा निमोनियाले थलिएपछि उपचार गराउनुभयो उहाँ उपचारपछि पुनः मलेसिया पुगे पनि छातीमा समस्या देखिएपछि स्वदेश फर्कनु पर्यो त्यसपछि साउदी अरब जाने तयारीमा काठमाडौँ पुगेका उहाँ मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि विदेश जाने योजना त्यागेर गाउँ फर्किनु भएको थियो
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त हेल्दी

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: उपहारको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनपछि 2 समूहमा विभाजित कांग्रेसको आधिकारिक अर्थात संस्थापन पक्षले आज काठमाडौँको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपदका कारण पूर्व निर्धारित असोज 16 गतेको कार्यक्रम 2 दिन पछाडि सारेर कांग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको कांग्रेसको सूचना संचार तथा प्रविधि समिति संयोजक एवं पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको लागि खुल्ला मंचमा मंच निर्माण तथा बन्द सत्रका लागि विभिन्न हल समेत व्यवस्थापन गरिएको छ। हालैको प्रकोपका कारण महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने कांग्रेसले निर्णय गरेको छ। त्यसैकारण कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक शहर बजारमा कुनै प्रचार सामग्री समेत टाँसिएको छैन। पार्टीले डिजिटल प्रचारलाई जोड़ दिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज 18 गते खुल्ला मंचमा उद्घाटन सत्र हुनेछ भने असोज 19 र 20 गते बन्द सत्र चल्नेछ। त्यस्तै असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मीडिया सेन्टर स्थापना गरिएको समेत जनाइएको छ। संस्थापनको महाधिवेशन शुरू भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंगिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देवा पक्षले अहिले देशव्यापी वडा तथा पालिका अधिवेशन गरिरहेको छ। कांग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लहरको लागेको छ। 15 महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लहरको लागेको हो। कांग्रेसको विधान अनुसार 2 जना महामन्त्री हुने व्यवस्था छ। तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन्। 2 महामन्त्रीसहित नयन सिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरेश सिंह पुन, उदय शमशेर राणा, ओंगेलु शेर्पा र रंजित कर्ण आकांक्षीका रूपमा देखिएका छन्। यता कांग्रेसको इतर पक्षका नेता डाक्टर प्रकाश शरण भट्टले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा उडादेखि नै संलग्न भएका पार्टीका नेता कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दावी गरेका छन्। काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभर पार्टीका नेता कार्यकर्ता स्वत स्फूर्त रूपमा आफूहरूको अधिवेशनमा जोड़िएको दावी गरेका हुन्। नेपाली कांग्रेस 8 दशक लामो इतिहास बोकेको राजनीतिक दल हो। विवादबीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। कांग्रेसमा स्थापना कालदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद थाली हुँदा विभाजन हुँदै आएको छ।
3: यता इतिहासमा कांग्रेस महाधिवेशन शीर्षकमा गोर्खापत्रले इतिहासलाई बुदागत रूपमा छापेको छ। पार्टी स्थापना 2003 साल कार्तिक 15 गते, पहिलो महाधिवेशन 2003 साल माघ 12 देखि 13 गते भवानीपुर कोलकाता भारत, त्यसै गरी दोस्रो महाधिवेशन 2004 माघ 20 देखि 22 गते बनारस भारत, तेस्रो महाधिवेशन 2005 फागुन 18 गते दरभंगा बिहार भारत सभापति मातृका प्रसाद कोइराला, चौथो महाधिवेशन 2006 साल चैत 27 गते कोलकाता भारत सभापति मातृका प्रसाद कोइराला, पाँचौं महाधिवेशन 2009 जेठ 10 देखि 12 गते जनकपुर सभापति विश्वेश्वर प्रसाद कोइराला, छैठौं महाधिवेशन 2012 माघ बीरगंजमा सभापति सुवर्ण शमशेर जबरा, विशेष महाधिवेशन 2015 जेठ विराटनगर सभापति विश्वेश्वर प्रसाद कोइराला, सातौं महाधिवेशन 2017 वैशाख 25 देखि 31 गते काठमाडौँ सभापति विश्वेश्वर प्रसाद कोइराला, त्यसै गरी आठौं महाधिवेशन 2048 फागुन एकदेखि तीन गते झापा, सभापति कृष्ण प्रसाद भट्टराई, नवौं महाधिवेशन 2053 वैशाख 26 28 गते काठमाडौं, सभापति गिरिजा प्रसाद कोइराला, दशौं महाधिवेशन 2057 माघ 9 गते पोखरा, सभापति गिरिजा प्रसाद कोइराला, एघारौं महाधिवेशन 2062 भदौ 14-17 गते काठमाडौं, सभापति गिरिजा प्रसाद कोइराला, बाह्रौं महाधिवेशन 2067 असोज 1-5 गते काठमाडौं, सभापति सुशील कोइराला, तेह्रौं महाधिवेशन 2072 फागुन 20-23 गते काठमाडौं, सभापति शेरबहादुर देउवा, चौधौं महाधिवेशन 2078 साल मंगिर 24-27 गते काठमाडौं, सभापति शेरबहादुर देउवा, विशेष महाधिवेशन 2082 पुष 27 गते काठमाडौं, सभापति गगन कुमार थापा। गोर्खापत्रमा छापिएको इतिहासमा कंग्रेस महाधिवेशन शीर्षकको यो इतिहास हो।
2: सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा, लगानीमा छैन उत्साह शीर्षकमा खबर छ। रासोपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ, ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योगी व्यवसायी भन्छन्, सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्र केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढ़ाउनुपर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ। बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन्। यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ। घर जग्गामा ठूलो पूँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ। फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ़न सकेको छैन। नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याज दर घटेर करिब 4-5% आसपास आएको बताइएको छ, तर यति सस्तो ब्याज दरमा पनि उद्योगी व्यवसाय ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाई छ। निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधन मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ। निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पूँजी रहेको समेत व्यवसायीहरूको भनाई छ। कर्जाको ब्याज दर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ। व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्।
3: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बढ़न सकेन। 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश

0: कार्मिक कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन। संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढ़ी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ। संघीयता कार्यान्वयनमा आएसँगै साबिक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए।
1: पहिलो घर बनाउनेलाई सरकारी अनुदान, प्राथमिकतामा विपन्न, विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिकका शीर्षकमा खबर छ। पहिलोपटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन्, जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढ़ी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागिएको छ। हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको भवन दोस्रो संशोधन विधेयक 2083 नागरिक आवास सुनिश्चितता सम्बन्धी छुट्टै व्यवस्था छ, जसमार्फत पहिलोपटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय एकाइमा बस्छन् भने 12.8% परिवार भाड़ाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन, प्राविधिक परामर्श निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
0: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र बायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
1: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाको खोज, उद्धार, राहत वितरण, सब व्यवस्थापन र बेपत्ता भएकालाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जसमार्फत सरकारले प्राकृतिक विपदमा परेकाको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढ़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्चिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनुपर्ने माग राखिएको थियो। गृह मन्त्रालयले